ठूलो पहिरोले बूढ़ी गण्डकी थुनिएपछि तल्लो तटीय क्षेत्रमा भीषण बाढ़ी आएको छ। बाढ़ीले झोलंगे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीको पुल, निर्माणाधीन बूढ़ी गण्डकी हाइड्रो क्याम्प क्षेत्र, उपकरणहरू तथा वरपरका बस्तीका घरहरू बगाएको छ। घटनाको यकिन कारण पत्ता लगाउन ड्रोन सहित विभिन्न तीन सदस्यीय भूगर्भविदहरूको टोली पनि परिचालन गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेनाका तीनवटा स्पेशल फोर्स सहित 127 नेपाल प्रहरीका 133 सशस्त्र प्रहरी बलका 177 गरी कुल 437 जना सुरक्षाकर्मी खटिएका छन्। यसका साथै नेपाली सेनाका चारवटा हेलिकप्टर उद्धारमा परिचालन छन् भने नेपाल प्रहरीको विपद प्रति कार्य र तालिम केन्द्रमा 50 जनाको विशेष टोली तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा आपतकालीन चिकित्सक सहितको स्वास्थ्य टोली र गोर्खा लमजुङ र तनहुँ जिल्ला स्थित द्रुत प्रति कार्य टोली तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। ग्रस्त क्षेत्रमा अलपत्र परेका पर्यटकहरूको शीघ्र उद्धार गर्न सम्बन्धित मन्त्रालय र कम्पनीहरूलाई निर्देशन समेत दिइसकेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मत परिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र ई मधु आचार्य विजय हुनुभएको छ भने समावेशीतर्फ विनोद कुमार चौधरी विजय हुनुभएको छ। महामन्त्री खुलातर्फ प्रदीप पौड्याल र उदय शमशेर राणा तथा महामन्त्रीतर्फ डाक्टर महिलातर्फ डाक्टर डिला संग्रौला निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको हो। उपसभापतितर्फ खुलातर्फको मतगणनामा डाक्टर भण्डारीले 3735 मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ भने आचार्यले 2342 मत प्राप्त गरेको छ। यसै गरी उपसभापति समावेशीतर्फ चौधरीले 1745 मत प्राप्त गर्नुभएको छ। महामन्त्री खुल्लातर्फको मतगणनामा पौड्यालले 4194 मत प्राप्त गरेर पहिलो स्थान हासिल गरिएको छ भने राणा 2330 मत प्राप्त गरी महामन्त्री पदमा विजय हुनुभएको छ। यसै गरी महिला महामन्त्रीतर्फको एकल पदमा संग्रौला 3118 मत प्राप्त गर्दा निर्वाचित हुनुभएको छ। गोर्खाको चुमुन्डुर्बी धारछे र आरूघाट क्षेत्रमा बूढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीले पुर्याएको क्षतिप्रति हिमालय जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भटेको क्षेत्रीसुली विपद सम्बन्धी संसदीय विशेष समितिले चिन्ता व्यक्त गरेको छ। समितिका सभापति गणेश पराजुलीद्वारा हिजो जारी गरिएको विज्ञप्तिको अनुसार बाढ़ीका कारण भौतिक संरचनामा भएको क्षति र केही व्यक्ति सम्पर्क विहीन भएको खबरले आफूहरू थप चिन्तित बनेको उल्लेख गरिएको छ। सभा समितिले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै खोज र उद्धार कार्यलाई थप तीव्रता दिन पनि सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ। समितिले सरकारसँग पीड़ित परिवारका लागि सुरक्षित आश्रयस्थल, स्वच्छ खानेपानी, खाद्य लत्ता कपड़ा र औषधि उपचारको व्यवस्था अविलम्ब गर्न माग गरिएको छ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गत भएका व्यक्ति र बिरामी अवस्थालाई विशेष प्राथमिकतामा राखी सहयोग पुर्याउन बाढ़ीले क्षतिग्रस्त बनाएका सड़क, पुल, विद्युत संचार र खानेपानी सेवाको अवस्था तत्काल मूल्यांकन गरी वैकल्पिक पहुँच र सेवा पुनः संचालनमा तीव्रता दिन आग्रह गरिएको छ। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त बनाएको काभ्रेको बीपी राजमार्ग अहिले पुननिर्मित सड़कबाटै गाड़ी आवागमन भइरहेको छ। दशैंले मध्यनजर गर्दै थप सहजता बनाइदै लगिएको डिभिजन कार्यालय सड़क कार्यालय भक्तपुरले जनाएको छ। विक्रम सम्बत 2081 असोजको बाढ़ीले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त भएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन हुँदै आएको थियो र यही असोज पहिलो हप्ताको अविरल वर्षाको बाढ़ीले त्यो डाइभर्सन पनि बगाएपछि अहिले पुननिर्मित सड़कबाटै आवागमन भइरहेको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशको अनुसार चौकी डाँडा र पिन्थलीमा भिरालो भएकाले अहिले मर्मत भइरहेको र डाइभर्सन समेत प्रयोग गरिएको छ भने डाला बेसी पिप्ले सड़क खण्डमा झण्डै 200 मिटर डाइभर्सनमा गाड़ी सञ्चालन भइरहेको छ। अहिले पुननिर्मित सड़कबाटै
आवागमन गराए तापनि जाम नहुने कार्यालयका प्रमुख योगेश भट्टराईले बताएको हो। वर्षा भई सड़क माथिबाट लेदो र पहिरो गई अवरूद्ध भए आधादेखि केही घण्टामा नै सड़क खुलाउने सामग्रीहरू व्यवस्थापन पनि गरिएको छ। चौकी डाँडा 400 बेसी, घुमाउने बेसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले बर्खे खोला क्षेत्रलाई भने कार्यालयले उच्च जोखिमका ठाउँका रूपमा पहिचान गरिएको छ। बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको धेरै जसो ठाउँमा ग्राभेलसम्मको काम र केही ठाउँमा भने ठूला ढुङ्गा राखेर सड़क तयार गरिएको छ। अहिले वर्षायाम अगाडि 7 मिटर उचाइमा सड़क बनाएर ग्राभेल राखिएको छ भने हिउँद लाग्दा खोलाले झण्डै 10 मिटर उचाइसम्म सड़क बनाएर कालोपत्र गर्ने जनाएको छ र क्षतिग्रस्त सड़क खण्ड पुननिर्माणका लागि नेपाल सरकारले 8 अर्ब 50 करोड़ रूपियाँ सहमतिको स्रोत दिएको छ। यी मध्ये काभ्रेतर्फ 3 सड़क खण्डलाई 7 अर्ब 50 करोड़ र सिन्धुलीको 1 सड़क खण्डलाई 1 अर्ब रूपियाँको स्रोत सहमति दिइसकेको छ। बढ़ी गण्डकी नदीमा आएको बाढ़ीले धादिङको त्रिपुरासरी सुन्दरी 2 आरूघाडी स्थित विशाल नगर क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले उक्त क्षेत्रका 57 घर बगाएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिनुभएको छ। बाढ़ीले धादिङ र गोर्खा जोड्ने आरूघाडी स्थित मोटरेबल पुल, पक्की पुल समेत बगाएको छ। पुल बगाएपछि 2 खोला जिल्ला बीचको आवागमन पूर्ण रूपमा विच्छेद भएको छ। साथै गोर्खा धादिङ हुँदै काठमाडौँ जोड्ने वैकल्पिक सड़क सञ्जाल समेत अवरूद्ध भएको छ। बाढ़ीका कारण स्थानीय बासिन्दा प्रभावित भएका छन् भने सड़क र पुलमा भएको क्षतिले आवागमन थप समस्या भएको छ। तर नेपाल सरकारले यी बगाएका पुलहरू तत्कालै आज भोलि नै निर्माण कार्य गरिहाल्ने समेत जानकारी गराइसकेका छन्। हालसम्म उक्त क्षेत्रमा मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन। साझा खबरमा अब विदेशको खबर। जीवटीको तडमा ढुङ्गा दुर्घटना हुँदा 15 बालबालिका सहित कम्तीमा 109 आप्रवासीको मृत्यु भएको छ भने 116 जना बेपत्ता भएको छ। संयुक्त राष्ट्रिय संघ अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले उक्त जानकारी गराएको छ र आईओएमको अनुसार अक्टोबर 8-9 मध्य रातीको समयमा जीवटी यमनतर्फ 350 जना बोकेर गइरहेको ढुङ्गा आबोग शहरको तरतर्फ दुर्घटनाग्रस्त भएको थियो र उक्त स्थानका लागि ठूलो घटनामा मानवीय क्षति भएको भन्दै मृतकको परिवार तथा आफ्नो आफन्तको अवस्थाका बारेमा जानकारी पाउन नसकेका परिवारप्रति समावेदना समेत व्यक्त गरिएको छ र यसै गरी उद्धार र आपतकालीन सहायता प्रदान गर्न आईओएमको टोली जीवती अधिकारीसँग मिलेर घटनास्थलमा खटिएको पनि बताएका छन् र दुर्घटनामा मृत्यु भएका 109 जना मध्ये 52 पुरूष, 42 महिला र 15 बालबालिका रहेको समेत जनाएको छ र यसै गरी मृत बालबालिकामा 9 बालिका र 6 बालक रहेका छन्। दुर्घटनाबाट 80 भन्दा बढ़ी व्यक्ति बाँच्न सफल भएको छ र आईओएमले यो दुर्घटनाले आर्थिक अवसरको खोजीमा बाबा अल मान्देबा जलसन्धि पार गर्दै यमन हुँदै खाड़ी मुलुक पुग्ने प्रयास गर्ने आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरिएको समेत बताएको छ। साझा खबरमा अब खेल खबरमा रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुई अन्तर्गत आफ्नो अन्तिम श्रृंखलामा विजयी शुरूआत गरिएको छ र जितसँगै 26 अंकको छैटो स्थानबाट एक दिवसीय मान्यता जोगाउन चार मध्ये 3 खेल जित निकाल्नै पर्ने दबावमा रहेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार हिजो क्यानाडालाई 24 रनले पराजित गरेको छ। यो जितसँगै नेपाल 26 अंकमा 6 स्थानमा उक्लिएको छ र हारपछि क्यानाडा भने 25 अंकमा 7 स्थानमा झरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानाडाले 48.4 ओभरमा 211 रन बनाएको छ र क्यानाडाका लागि आरोन जोन्सले सर्वाधिक 44 रन बनाएको छ। क्याप्टेन हम्जा तारिखले पनि
30 रनमा नट आउट बनाएको छ र क्यानाडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने, करूणा केसी, ललित राजवंशी र नन्दन यादवले सम्मान 2 विकेट लिएको छ। नेपालको दुईजनालाई रनआउट गराएको थियो। यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले 127 बलमा 101 रन बनाएका छन् भने गुलशन झाले आक्रमण ब्याटिङ गर्दै 34 बलमा 48 रन बनाएको छ र बासिम अहमदले 30 रन, अर्जुन कुमारले 23 रनको योगदान दिएको छ भने क्यानाडाका लागि सुजित सिन्हाले सर्वाधिक 3 विकेट लिएको छ र जाहिद सिरिराज र अखिल कुमारले समान 2 विकेट लिएर नेपालले जारी सिरिजको आफ्नो दोस्रो खेलमा मंगलबार भोलि ओमानसँग खेल्ने तालिका समेत रहेका छन्। हामी साझा खबरको अन्तिममा छौं, विदा हुनु पहिला साझा खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। नेत्रावतीमा जोडियो एकरो ब्रिज, स्यापुर बेसी समय सड़क खुल्यो, बढ़ी गण्डकी बाढ़ी बारे प्रधानमन्त्रीको ब्रिफिङ, 5 जना बेपत्ता, 437 जना सुरक्षा कर्मी परिचालन। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, बीपी राजमार्ग पुननिर्मित सड़कबाटै आवागमनको दशैंमा सहज बन्दै। बूढी गण्डकी बाढ़ीले धादिङका 37 घर बगायो, जीवुटीको तटमा डुंगा दुर्घटना हुँदा 109 आप्रवासीको मृत्यु, 116 जना बेपत्ता। र विश्वकप लीग 2 अन्तर्गत आफ्नो अन्तिम खेल श्रृंखलामा नेपालको विजय शुरूआत। साझा खबर अहिलेलाई यति नै, अर्को खबरको साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 26 गते सोमबार, अक्टोबर 12 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको द्वितीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बूढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता पाँचजनाको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्यांकनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज

0: सरकारले ल्यायो बजेट।
1: दश वर्षमा 579 किलो सुन बरामद, निर्माणाधीन अरूण तीनको म्याद 2084 फागुनसम्म थप, दशैंका लागि रूट परमिट खुला, सड़क सम्पर्कमा जोडिए बाढ़ी प्रभावित जिल्ला।
0: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण, एकजनाको मृत्यु, 11 घाइते, राष्ट्रसंघद्वारा निन्दा, शक्तिशाली भूकम्पपछि पानामा संकटकाल घोषणा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, कप्तान रोहित पौडेलको तेस्रो शतक पूरा, फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, हिजो बूढी गण्डकी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू गर्ने तयारी बारेको प्रसंग।
0: गोर्खाको चुम नुम्ब्री गाउँपालिका छ स्थित लोकपा र चुम्लिङ बीच सिरिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले खोला थुनिएपछि बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीपछि बेपत्ता भएका पाँचजनाको खोजी आज बिहानैदेखि शुरू हुने भएको छ। हिजोको बाढ़ीपछि चुमनुम्ब्री गाउँपालिका छ चुमचेतको उम्लिङका दुई महिला र तीन पुरूष गरी पाँचजना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो राति जारी गरेको विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 9 विदेशी नागरिक सहित 95 जनाको उद्धार गरिएको छ। नेपाली सेनाका 4 हेलिकप्टर परिचालन गरी उद्धारको काम गरिएको थियो। प्राधिकरणका अनुसार हिजो बिहान करिब 5:30 सिरिङ्गी हिमालबाट ठूलो पहिरो खसेर स्थानीय उइङ गुङ खोला थुनिएको थियो। त्यसपछि बूढी गण्डकी नदीमा लेदो सहितको ठूलो बाढ़ी आएको हो। बाढ़ीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै सल्लेर स्थित टाइम्स ऊर्जा प्रणालीका 12 कर्मचारीलाई पनि सुरक्षित स्थानमा पुर्याइएको थियो। 700 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरी उद्धारको काम अगाडि बढ़ाइएको छ। बाढ़ीको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले गोर्खा, धादिङ, तनहुँ, चितौन तथा नवलपरासीका सम्बन्धित निकाय र स्थानीय तहका 221 प्रतिकारीलाई समेत तत्काल परिचालन हुन एसएमएस मार्फत सूचना पठाएको प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
3: प्राधिकरणमा बिहान 6 बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा, तनहुँ, नवलपरासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सूचना निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले चाहिँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नवलपरास सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पुष्टि कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 6:30 प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सुरक्षा निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
0: बाढ़ीबाट घर, पुल, जलविद्युत आयोजना, विद्यालय, खानेपानी आयोजना तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा 2 पक्के पुल, 2 झुलुङ्गे पुल र 1 बेली ब्रिजमा क्षति पुगेको छ। त्यस्तै 3 जलविद्युत आयोजना, 1 विद्यालय, 4 हवनकुण्ड, 4 भेडीगोड तथा 5 सवारी साधनमा क्षति पुगेको विवरण प्राप्त छ। बाढ़ी प्रभावित क्षेत्रको पुनः मूल्याङ्कनपछि क्षतिको विवरण तथा प्रभावित वडाको सूचीमा परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त सड़क तथा पुलको अवस्था अध्ययन गर्न सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका अधिकारीहरू सहितको टोली परिचालन गरिएको छ। सड़क संचालन र बेलीब्रिज निर्माणको सम्भाव्यताबारे पनि अध्ययन भइरहेको छ। बाढ़ी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सड़क र हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी समेत शुरू गरिएको छ। गोर्खाका लागि मिनी ट्रक मार्फत टेन्ट 110 थान, त्रिपाल 110 थान, म्याट्रिस 440 थान, ब्लाङ्केट 440 थान, स्लिपिङ ब्याग 380 थान, सोलर बत्ती 175 थान, ज्याकेट 250 थान, खाद्य सामग्री 210 बाकस तथा अन्य सामग्री पनि पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टर मार्फत पनि टेन्ट, म्याट्रेस, सोलर बत्ती, ब्लाङ्केट लगायतका विभिन्न सामग्रीहरू पठाएको समेत प्राधिकरणले जनाएको छ।
1: यसैबीच स्थानीय बासिन्दाका अनुसार शुरूमा भुइँचालो गएको जस्तो आवाज आएको थियो। लगत्तै बूढी गण्डकीमा पहिलो बाढ़ी आयो, यसलाई चेतावनी

0: मानेर स्थानीय सुरक्षित स्थानतर्फ गए, जसका कारण पछि आएको लेदो सहितको ठूलो बाढ़ीले घरखेत, पुल र जलविद्युतमा क्षति पुर्याए पनि धेरै मानवीय क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूको भनाई उद्धृत गर्दै गोर्खाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच भदौ 10 गते भोटिकोशी बाढ़ीमा 269 बालबालिकाले अभिभावक गुमाएको पाइएको छ। सम्पर्कविहीन भएका 41, आमा गुमाएका सम्पर्कविहीन भएका 67 र बुवा गुमाएका सम्पर्कविहीन भएका 161 बाल बालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढ़ी प्रभावित बाल बालिकाको प्रारम्भिक प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 315 बाल बालिका पनि बाढ़ीबाट प्रभावित छन्। उनीहरूका अभिभावक सुरक्षित रहे पनि बाढ़ीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित तथा अभिभावक गुमाएका बाल बालिकाको व्यवस्थापन, सुरक्षा र हुर्काईमा चुनौती औन्याउँदै त्यसबारे ध्यान दिने पनि प्रतिवेदनले सिफारिश गरेको छ। बाढ़ी प्रभावित भएर नुवाकोट र रसुवाका होल्डिङ सेन्टर तथा घरमा रहेका विपत्ति संकटग्रस्त घोषित क्षेत्रबाट विस्थापित भई काठमाण्डुका विभिन्न गुम्बामा आश्रित बाल बालिकाको विवरण लेखाजोखा गरी परिषदले प्रारम्भिक तथ्याङ्क तयार पारिएको जानकारी दिएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ। विजय भएपछि पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित उपसभापति आचार्यले भन्नुभयो,
2: अब मलाई लाग्छ अझ बढी त्यो काम गर्नुको लागि हामीलाई जिम्मेवार बनाउनु भएको छ। त्यसै यतिखेर दायित्वमा यो जिम्मेवारीमा पुग्दाखेरि एउटा ठूलो जुन चाहिँ जनताको भरोसा, पार्टीका साथीहरूको भरोसा जुन छ, त्यो चाहिँ मतलब प्राप्त भएको र त्यो पूरा गर्नको लागि तदनुरूप चाहिँ पार्टीलाई बदल्नको लागि काम गर्नुपर्ने स्थिति चाहिँ बनियो भन्ने कुरा चाहिँ महसुस गर्छ।
1: उपसभापति समावेशी तर्फ पनि विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। महिला महामन्त्री तर्फ भने डाक्टर डीला संगरोला पन्त निर्वाचित हुनुभएको छ। त्यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि मतगणनाको काम अगाडि बढ्ने निर्वाचन समितिले जनाएको छ।
0: भोटेकोशीमा बाढ़ी आएको 1.5 महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाको खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि सवारी साधन संचालनमा ल्याइएको हो। नेपाली सेनाको सहयोगमा उक्त ब्रिज जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा सवारी साधन चल्न थालेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सरसुवा गढी सड़क योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो। विदुरको ढुंगे बजारदेखि नुवाकोट रसुवाको सीमा क्षेत्र त्रावतीसम्मको दूरी 10 किलोमिटर छ। 10 भदौको बाढ़ीले पुल र सड़क बगाउँदा दुई जिल्ला बीचको सड़क सम्पर्क टुटेको थियो। फलाको खोलामा 73 मिटर लामो एक्रो ब्रिज जडान गरिएको ओझाले जानकारी दिनुभयो। स्याफ्रुबेसीमा पनि बेली ब्रिज जडानको तयारी थालिसकिएको उहाँको भनाइ छ। शुक्रबारबाट बाढ़ीले क्षति गरेको सड़क र पुल बगाएर सवारी साधन संचालनमा ल्याइएको कालीगण्डकी करिडोर बेनी जोमसुम कोरोला सड़क योजना कार्यालय जोमसुमका योजना प्रमुख तेजस्वी शर्माको भनाइ रहेको छ। दशैंका लागि रूट परमिट खुला गरिएको छ। हिजोबाट पर्वत बागलुङ जोड्ने मालढुंगा स्थित कालीगण्डकीको पुलको पहुँच सड़क बगाएपछि दुई जिल्ला सीधा सड़क सम्पर्कमा जोड़िने चरणमा छन्। सोमबारदेखि खुल्न थालेका छन्। यसैबीच यस वर्षको दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने भएको छ। बडा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा अर्थात ओपीडी बन्द गर्ने भएका हुन्। फूलपादीदेखि दशमीको पर्सीपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने 24 घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार दशैंका बेला स्वास्थ्य कर्मीको विदा

0: स्थानमा आजैबाट बेली ब्रिज निर्माणको काम थालिने,
1: पुलहरू नै बढ़ी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाउ र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्नेछ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
0: आर्थिक वर्ष शुरू भएको तीन महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट। 10 वर्षमा 579 किलो सुन बरामद लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
2: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौ।
0: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
2: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
0: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
2: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
3: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको कान्तिपुरको पहिलो पृष्ठमा 10 वर्षमा 579 किलो सुन बरामद शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। नेपालमा सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान भयो। संगठित गिरोहका नाइकेदेखि प्रहरी अधिकारीहरूसम्ममाथि मुद्दा चल्यो तर तस्करी भने रोकिएको छैन। मित्रपृष्ठमा स्थानीय बजार खतराको घण्टी, सरकार ढिलो बिउजियो शीर्षकमा सुदीप कैनी लेख्नु भएको खबर प्रकाशित छ। बुढ़ी गण्डकी नदीको आरूघाट भन्दा माथि जल सतह मापन यन्त्र नै राखिएको छैन। बुढ़ी गण्डकीको पनि सहायक नदीमा बाढ़ी आएकाले पूर्व सूचना प्राप्त गर्न ढिला भएको हो। स्थानीयले टेलिफोन र सामाजिक सञ्जालबाट सचेत गराउँदै बस्ती खाली गराउँदा कम मानवीय क्षति भएको छ। सुदूरपश्चिम सरकारले तीन महिनापछि ल्यायो पौने 5 अर्ब घाटा बजेट शीर्षकको खबर अर्जुन शाह र रञ्जना विसीले लेख्नु भएको छ। यो धनगढ़ीबाट प्रकाशित खबर हो। एक असारमा प्रस्तुत बजेटकै आधारमा बजेट निर्माण गरिएको र त्यसबेला उल्लेख गरिए अनुसार बचत रकमलाई नै निरन्तरता दिएको आर्थिक मामिला मन्त्रीले दावी गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा भत्किएको आपूर्ति श्रृंखला, घाटामा किसान, फाइदामा बिचौलिया उपभोक्ता, महँगीमा शीर्षकको खबर कृष्ण प्रसाईले लेख्नु भएको छ। नेपाल कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 सम्मका बिचौलिया संलग्न हुन्छन्, जसकारण उपभोक्ता मूल्य किसानले पाउने मूल्यभन्दा 7 गुणासम्म महँगो हुने सरकारी प्रतिवेदनको निष्कर्ष छ। एकै दिन 60 फरक कम्पनीका 3075 ग्यास शीर्षकको खबर पनि प्रकाशित छ।
9: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फोड्दा बाढ़ी आयो, इसिमोडको प्रारम्भिक विश्लेषण शीर्षकमा खबर छापिएको छ। बाढ़ीले 4 जलविद्युत आयोजना प्रभावित शीर्षकमा अर्को खबर छ, मिलन विश्वकर्माले लेख्नु भएको हो। बूढी गण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढ़ीले निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीले आयोजनाका क्याम्प, आवास, निर्माण सामग्री र उपकरणमा क्षति पुर्याउनुका साथै पहुँच मार्ग र बेली ब्रिज समेत बगाए स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रारम्भिक विवरण अनुसार बूढी गण्डकीको दोभान खोला, यारू खोला र माछा खोलाका आयोजनामा क्षति पुगेको छ। यसअघि त्रिशुली र कालीगण्डकी करिडोरका आयोजना समेत बाढ़ीबाट प्रभावित हुँदा निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण र सञ्चालन थप प्रभावित हुने देखिएको छ। 341 मेगावाट क्षमताको बूढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढ़ीले बगाएको छ। क्याम्पमा कर्मचारी तथा श्रमिकका लागि बनाइएका आवास र घरहरू बग्नुका साथै निर्माण सामग्रीमा समेत क्षति पुगेको छ। अर्को खबर छापिएको छ, विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, संघीयता कार्यान्वयन, प्रदेशको अधिकार र वित्तीय स्रोत मुख्य एजेण्डा शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। आगामी 27 र 28 असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुन लागेको छ। सम्मेलनमा संघीयता कार्यान्वयन, प्रदेशको अधिकार, बाँडफाँड, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदान प्रदान मुख्य एजेण्डा रहेको पनि उल्लेख गरिएको छ। धनीलाई थाहै नदी, एक रोपनी जग्गा बिक्री शीर्षकमा अर्को खबर छ। ओडा, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा काठमाण्डुको ताहाचल स्थित एक रोपनी जग्गा धनीलाई थाहै नदी बिक्री भएको खुल्न आएको हो। यो घटनामा प्रहरीले ओडा अध्यक्ष र कर्मचारी सहित 16 जना विरूद्ध मुद्दा हालेको पनि उल्लेख गरिएको छ। अर्को खबर, सञ्चालनमा आयो बेत्रावती बेली ब्रिज शीर्षकमा छापिएको छ। सरकारले सार्वजनिक गर्यो नागरिक बजेट शीर्षकमा खबर छ। सरकारले पहिलो पटक नागरिक बजेट ल्याएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्था अनुसार गत 15 जेठमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 बजेटलाई नै आम नागरिकले सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट ल्याइएको हो। अर्थ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको चालू आर्थिक वर्षको बजेटलाई आम नागरिकले सजिलै बुझ्न सक्ने सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको विवरण शनिबार सार्वजनिक गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने 9 किलोमिटर सड़क 5 वर्षमा बल्ल आधा शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छापेको छ। 2 वर्षमा सक्ने गरी ठेक्का लिएर 5 वर्षमा आधा पनि नगर्ने खड्का कृष्ण सक्षम जेबीका प्रोपराइटर जाजरकोटका प्रकाश खड्का रहेको उल्लेख गरिएको छ। प्रकाशको नाममा निर्माण व्यवसाय गर्ने चाहिँ उहाँका बाबु रत्नबहादुर हुनुहुन्छ। रत्नबहादुर छेडाघाट नगरपालिकाको मेयर पनि रहेको उल्लेख गरिएको छ। जोखिममा नागढुङ्गा मुगलिन सड़क शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा 1.5 महिनामै 3 ठूला प्राकृतिक विपत्ति, बूढी गण्डकी बाढ़ीमा 5 बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको छ। 2 अर्ब खर्चेर गण्डकी र लुम्बिनीमा सूचना महामार्ग बन्दै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको हो। झण्डै 1 दशकदेखि अल्झिएको यो परियोजना निर्माणका लागि नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मेवारी दिएको छ। यसका लागि दुवै निकायका बीचमा हालै सम्झौता भएको उल्लेख गरिएको छ। दशमीमा खाद्यले ल्याएन खसीबोका, मूल्य बढ़ने चिन्ता शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ। जेएनजी आन्दोलन, भ्रष्टाचार एवं सुशासनको नाममा सत्तामा आएको अहिलेको सरकारले बजार भाव नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको छ। उद्योगी व्यापारीले विभिन्न नाममा सामानको मूल्य बढ़ाउँदै आएका छन्। सरकारले अहिलेसम्म कसैलाई कार्यवाही गरेको उदाहरण नभएको भनेर खबरमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने मेलम्चीको पानी पर्खँदै उपत्यकावासी शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको गरेको खबर छापिएको छ भने भित्री पन्नामा बड़ा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै शीर्षकमा खबर छ। बड़ा दशैंको दोस्रो दिन आज नवदुर्गा मध्ये माता ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्मचारिणीको अर्थ ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी भन्ने हो। उहाँको स्वरूप अत्यन्त शान्त सौम्य र ज्योतिर्मय रहेको पनि उल्लेख गरिन्छ। शरीरको रंग गोरो र चमकदार छ। उहाँले सेतो वस्त्र धारण गर्नुभएको र आफ्नो दाहिने हातमा जप गर्नका लागि अक्षमाला रुद्राक्ष र स्फटिकको माला समातेको विषयवस्तु र इतिहाससँग जोडिएर खबर लेखिएको छ।
8: साझा खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्रास्त प्रहारमा एकजनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलमा एक क्षेप्रास्त खसेको थियो जसका कारण यात्रु हल नम्बर 4 भीषण आग लागि भएको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा 13 जनाको मृत्यु हुनका साथै 308 जना घाइते भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटेरेसले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको समेत उल्लेख गर्नुभएको छ। आक्रमणमा शनिबार भने 12 जनाको मृत्यु भएको र कैयौं सर्वसाधारण घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै यस्ता आक्रमण तत्काल रोक्न उहाँले आह्वान समेत गर्नुभएको छ। र शक्तिशाली भूकम्पपछि लगातार आएका प्रकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले संकटकाल घोषणा गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट देशका सबै 10 प्रान्त र 2 आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि 27 जना भने घाइते भएका छन्। शुक्रबार 7.7 र 6.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि प्रकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
9: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानडा 48.4 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नुभयो भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान 2-2 विकेट लिनुभयो। जितसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग 2 अंक तालिकामा 6 स्थानमा उक्लिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले क्यानडा विरूद्ध ओडीआई क्रिकेटमा तेस्रो शतक पूरा गर्नुभएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले खबर उल्लेख गरेका छन्। र भारतले तेस्रो टी20 आईमा पाउना टोली वेस्ट इण्डिजलाई 14 रनले हराएको छ। इन्डोरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। प्रत्युत्तरमा वेस्ट इण्डिजले 20 ओभरमा 7 विकेटको क्षतिमा 209 रन बनाउन सक्यो।
8: बुढी गण्डकीको बाढीपछिको उद्धार राहत र पुननिर्माणसँगै अघि बढ़ाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
2: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौ, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताऊ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
9: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
2: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
9: र नेपाल प्रहरी 1000। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
8: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: साझा खबरमा अब बूढी गण्डकी बारी र पुननिर्माणको कुरा। गोर्खाको बूढी गण्डकीमा आएको बारीले थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ। पूर्व सूचना भएका कारण मानवीय क्षति कम भए पनि पुल घर तथा बारी पूर्ण रूपमा बढ़ेको छ भने यस्तो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महसँग कुराकानी गरेका छौं।
1: पक्की पुल दुईवटा, जोलुङ्गे पुल दुईवटा, जलविद्युत तीनवटा, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ, 34 वटा, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 वटा र सवारी साधन 3 वटा को विवरण हामीसँग छ। त्यो चाहिँ क्षतिका भए। यो क्षतिको सँगसँगै हामीले क्लस्टर लिडहरूको, जहाँ झोलुङ्गे पुल पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागहरूको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्थ्यो, डिसाबहरू लगायत, उहाँहरूले चाहिँ यो तुरुन्तै बेलीब्रिज चाहिँ तुरुन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको।
8: बाढी पीड़ितका लागि प्राधिकरणले 3 वटा ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्? केही छ
1: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको, उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
8: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
1: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइराखेका थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं।
7: यो हो हेलम्बु FM 89.6 MHz।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा पति पत्नीको सम्बन्ध बारे चाहिँ हामीले अध्ययन गर्दै थियौं र आजको दिनमा चाहिँ हामी कुन मुख्य विषयमा रहेर चाहिँ यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ
2: भाइ? आज हामी एपीसीको पुस्तक 6 अध्यायको पद 1-3 सम्मको खण्डहरूबाट अध्ययन गर्न लागिरहेका छौं। यहाँ हामी परिवारमा छोराछोरीहरूको जिम्मेवारीलाई स्पष्ट रूपमा थाहा गर्नेछौ। बच्चाहरूले आफ्ना बाबुआमाको आज्ञा मान्नुपर्छ, तर ध्यान दिनुपर्ने

0: यो बारेमा आजको अध्ययनको यात्रामा गहिराईमा गएर हामी थाहा गर्नेछौ।
1: तै तपाईँले भन्नुभएको कुरा सुन्दै गर्दा मेरो मनमा एक समसामयिक चुनौतीको उजागर गर्न मन लाग्यो। तै आजकल कतिपय मानिसहरू भन्छन् छोराछोरी धेरै नियन्त्रणमा गर्नु हुँदैन, उसलाई स्वतन्त्र छोड्नुपर्छ। तर यहाँ हामी बाइबलमा देख्छौ भने छोराछोरीहरूलाई आज्ञा मान्न चाहिँ सिकाइएको कुरा देख्छौ नि।
0: भाइ, बाइबलले छोराछोरीहरूलाई दबाउन होइन, अनुशासन र सही मार्गमा हुर्काउन आज्ञाकारिता सिकाउँछ। छोराछोरीले जीवनमा अधिकार, जिम्मेवारी, अनुशासन र परमेश्वरको डर सिक्नु पर्छ भन्ने कुरा बाइबलले बताउँछ।
1: तै फेरि अर्को जिज्ञासा छ मलाई, आज्ञा मान्नु र आदर गर्नुमा चाहिँ के फरक छ त फेरि?
0: भाइ, आज्ञा मान्नु भनेको दिएको उचित निर्देशन पालन गर्नु हो भने आदर गर्नु अझ गहिरो कुरा हो। आदर भनेको उनीहरूलाई मूल्यवान ठान्नु, सम्मान गर्नु र उनीहरूप्रति उचित व्यवहार गर्नु हो। यी कुराहरूलाई ध्यानमा राख्दै आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको वचनबाट साँचो वास्तविकतालाई थाहा गरौं।
2: आज हामी बाइबल अध्ययन एफिसी 6 अध्यायबाट देख्न आरम्भ गरिरहेका छौं। यो 6 अध्यायमा हामी मुख्य विषय देख्छौं, चर्च सिपाही हो। अनि यसको अन्तर्गत उपविषयहरू छन्, सिपाहीको सम्बन्ध, सिपाहीको शत्रु, सिपाहीको सुरक्षा, सिपाहीको उदाहरण अनि पावल असल ख्रिष्टको सिपाही थिए। यसपछि अन्तिममा पावलको आशिष वचनको हामी देख्छौ। अमित्र, अघिल्लो 5 अध्यायमा चर्चलाई ख्रिष्टको दुलहीको रूपमा नाम दिएको थियो, अहिले यो अध्यायमा 6 अध्यायमा चाहिँ चर्च येशु ख्रिष्टको असल सिपाहीको नाम दिएको छ। अहिले यो 6 अध्यायले विश्वासीको जीवनको अर्को पक्षको पेश गर्दछ। आज संसारमा चर्च ख्रिष्ट येशुको असल सिपाही हुनुपर्छ। एफिससमा डायनाको महान मन्दिर खड़ा भएको थियो, जुन प्राचीन संसारको 7 आश्चर्यहरूमध्ये एक थियो। यो सम्पूर्ण अन्य जाति र मूर्त पूजाको कुराको र अभ्यासको लागि खड़ा उभिएको थियो। त्यो भ्रष्ट अनैतिकता थियो। अहिले एफिसमा विश्वासीहरूको लागि यो समय त्यो कुरा थाहा पाउनलाई थियो कि तिनीहरूसँग शत्रु थियो। केवल एफिसमा क्रिश्चियनहरूको लागि मात्र शत्रु थिएन, तर आज हामीसँग पनि शत्रु छ। हाम्रा शत्रु डायनाको मन्दिरमा पूजा आराधना होइन, मलाई लाग्छ हामीसँग त्यो भन्दा अझ खराब कुरा छ। हामी अनैतिकता र अन्य जातिवाद केवल धर्मको नाममा मात्र देखिरहेका छैनौं, तर वास्तवमा ख्रिस्टियनिटीको नाममा देखिरहेका छौं, जब यो कति पनि ख्रिस्टियन होइन। यो अध्यायको पहिलो भाग बाल बच्चाहरू, आमा बुबा, सेवकहरू र मालिकहरूलाई निर्देशनसँग आरम्भ हुन्छ। सम्भवत यो कुरा सिपाहीको जीवनमा अनौठो र बिरानो कुरा देखिन सकिन्छ, तर सिपाहीको तालिम ट्रेनिङ बुट क्याम्पमा शुरू हुँदैन। यो त्यस समयमा आरम्भ हुन्छ जब ऊ घरमा बच्चा हुन्छ। यसै प्रसंगमा म एकजना वृद्ध अमेरिकी प्रसारकले आफ्नै मुलुकको उदाहरण दिएर सम्झाएको कुरा उद्धृत गर्न चाहन्छु। दोस्रो विश्वयुद्धमा जलसेना नेभीमा यो कुरा भनिन गरिन्थ्यो, हाम्रा राष्ट्रका प्रारम्भिक प्राचीन दिनमा हामीसँग काठका जहाजहरू र फलामे मानिसहरू थिए, तर अहिले हामीसँग फलामे जहाजहरू र प्रतिभाशाली मानिसहरू छन्। सम्भवत यो कुरा पूर्ण रूपमा सही छैन, तर ग्रेट लेक्स नेभल ट्रेनिङ स्टेशनको रिपोर्टले यो भन्छ, जुन साधमा पुर्याउने कुरा छ, नेभी जलसेनामा जान लायक

अमेरिकाका उमेर पुगेका प्राय सबै जवान मानिसहरू तिनीहरूको पूर्व अपराधिक रेकर्ड व्यक्तित्वको कारण मनोवैज्ञानिक वा स्वास्थ्य समस्याको कारण नेभीमा भर्ना हुनबाट रोक्ने पर्दछ। त्यस देशको नियम यो थियो कि हरेक जना देशको सेवाको निम्ति शैक्षिक रूपमा आर्मी नेभीमा भर्ना हुनु पर्दथ्यो अनि भर्ती भइसकेका धेरै जवानहरू रेक्रुट ट्रेनिङको नापसम्म आउन असफल हुन्थे। ती जवानहरूको ट्रेनिङमा कठोर समस्याहरू सामना गरिन्दथे जसलाई साना तिना कुरामा साधारण कुरामा ट्रेनिङ तालिम दिनु पर्दथ्यो जुन घरमा नै सिक्नु पर्ने कुरा थियो। उदाहरणको निम्ति आज्ञा पालन, शिष्टाचार, नम्रता, प्रेम, धीरज जस्ता आचरण इत्यादि घरमा नै सिक्नु पर्दछ। तर ती साना साना कुराहरू पनि तिनीहरूलाई ट्रेनिङमा सिकाइने कुरा अति नै साह्रो कुरा हो। तिनीहरू धेरैको पृष्ठभूमि त्यति राम्रो नभएकोले गर्दा ट्रेनिङ र सेवाको समयमा समस्याहरू खडा हुन्छ। तिनीहरू आफ्नो सेवामा त्यति फलप्रद हुँदैनन् अनि उही प्रकारको असफलताको फरेन मिशन बोर्डद्वारा प्रमाणित गरिएको छ। सर्वेक्षणले यो कुराको प्रकट गर्दछ कि क्रिस्चियन स्कूल र कलेजबाट ग्रेजुएट हुने स्नातक हुने अति नै कम विद्यार्थीहरू अर्को देशको मिशनहरूमा जान्छ र त्यसपछि केही कुरा समस्याको कारण तिनीहरू आफ्नो मुलुकमा फर्की आउँछन्। तालिम अति नै धेरै महत्वपूर्ण छ। यदि सिपाही शत्रुमाथि उचित र सुव्यवस्थित रूपमा युद्ध गर्न र विजय हुन चाहन्छ भने सिपाहीको तयारी घरमा शुरू हुनुपर्दछ जब उनी बच्चा हुन्छन्। सन्डे स्कूल वा चर्चमा होइन तर घरमा। हरेक व्यक्ति जो त्यो पहिलो पाठ घरमा पाउँदैन त्यो कठिनाई उत्पन्न गर्ने मानिस हुनेछ। आज हाम्रा जवानहरूको सबभन्दा ठूलो समस्या हाम्रा केही वृद्धहरूका सबभन्दा महान समस्या यो हो, तिनीहरू घरमा सही तरिकामा तालिम दिएनन्। तिनीहरूले सही तरिकामा घरमा तालिम प्राप्त गरेनन्। उचित सही ट्रेनिङ तालिमको अर्थ हो अनुशासन। अमित्र, आज हामी बाइबल अध्ययन एफिसी 6 अध्याय 1-3 पदसम्मबाट देख्नेछौ अनि हाम्रो विषय हुनेछ सिपाहीको सम्बन्धहरू। एफिसी 6 अध्याय 1 पदमा भनिएको छ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर किनकि यो उचित छ। अनि 2-3 पदमा भनिएको छ, आफ्ना बाबु र आमालाई आदर गर जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाई होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। अमित्र, एक पदमा भनिएको छ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर किनकि यो उचित छ। यो उचित छ किनभने यो परमेश्वरको इच्छा अनुसार हो। यो वास्तवमा उचित भन्दा अझ धेरै बढेर हो। यो न्यायसंगत हो। यो गर्न धार्मिक कुरा हो किनभने यो परमेश्वरको तरिका हो, परमेश्वरको बाटो हो। सबभन्दा पहिले सिपाहीले सिक्नुपर्ने कुरा हो आफूभन्दा माथिका अधिकारीहरूको या अधिकारमा हुनेहरूको आज्ञा पालन गर्नुपर्छ। उसले आज्ञाहरूको पछ्याउनु पर्छ। यो आधारभूत ट्रेनिङ तालिम घरमा सिकिन्दछ। सिपाहीले कुरा गर्न सिकेपछि त्यसपछि अफिसर अधिकारीको ओहदामा रेङ्कमा पदोन्नति हुने स्थानमा हुन्छन्। यानि सिपाहीले पहिले आज्ञाको कुरा गर्न सिकेपछि, यानि आज्ञा पालन गर्ने कुरा सिकेपछि अफिसर अधिकारीको ओहदामा रेङ्कमा पदोन्नति हुने स्थानमा हुन्छ जहाँ उसले अरूहरूलाई आज्ञा आदेश दिन्छ। कसरी आज्ञाहरू आदेशहरू दिनु भन्ने कुरा जान्नलाई धेरै गरेर यस कुरामा आश्रित हुँदछ कि कसरी सिपाहीले पहिले आज्ञा पालन गर्न सिक्यो। यो आधारभूत ट्रेनिङ
ट्रेनिङ यानि तालिम घरमा आमा बुबा र बच्चा सम्बन्धसँग पाइन्दछ। त्यसपछि मालिक सेवक सम्बन्धसँग त्यो आधारभूत ट्रेनिङ पाइन्दछ। क्रिस्चियन जीवनको विजयहरू घरमा र व्यवसायका स्थानहरूमा जितिन्दछ। तपाईँले यादै होला कि प्रभु येशु ख्रिष्टको बारेमा भनिएको छ कि उहाँ बच्चा हुनुहुँदा नासरतमा युसुफ र मरियमको अधीनतामा हुनुहुन्थ्यो। त्यहाँ दुई

मसँग त्यस बच्चामाथि अति नै धेरै सहानुभूति छ जसले प्रभुलाई ग्रहण गर्दछ, तर उसका आमा बुबा चाहिँ उद्धार नपाएका व्यक्तिहरू हुन्। त्यहाँ त्यस्तो समय आउन सक्छ कि त्यस्तो बच्चाले मानिसलाई भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्दछ। दोस्रो कुरा, ध्यान दिनुपर्ने कुरा के हो भने, यहाँ उल्लेखित शब्द आज्ञा पालन गर एफिसी 5:22 पदमा पाइने सुम्प शब्दबाट अलग हो, भिन्नै हो। पत्नीले आफैलाई सुम्पिनु पर्छ। पत्नीले पतिसँग सम्मानताको स्थानको ओगर्दछ र समर्पण चाहिँ खालि हेडसिप शिर वा अगुवापनको यानि अगुवत्वको प्रश्न हो। यहाँ बच्चाले चाहिँ जसरी नोकरले आज्ञा पालन गर्दछ त्यसरी नै आफ्नो आमा बुबाको आज्ञा पालन गर्नु पर्दछ। यो उही शब्द 5 पदमा प्रयोग गरिएको छ। बुबा आमा प्रति अनज्ञाकारिता यो पृथ्वीमा हुने अधार्मिकता र दुष्टता र भ्रष्टताको सबभन्दा नीच र अन्तिम रूप हो। दोस्रो तिमोथी 3:1-2 भन्छ, यो पनि जानिराख अन्तिम दिनहरूमा संकष्टपूर्ण समयहरू आउनेछन्, किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबु आमाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्रता हुनेछन्, यस्ताहरूबाट पर बस। मित्र, बुबा आमा प्रति अनज्ञाकारिता आखिरी दिनहरूको एक विशेषता हो। आज हामी धेरै यस्ता मामलाहरू सुन्ने गर्छौ, पढ्ने गर्छौ कि बच्चाहरूले आमा बुबाको अभिभावकको अधिकारको इन्कार गरेका र आफ्ना आमा बुबालाई पिटेका, मारेका, हत्या गरेका यी कुराहरू हामी सुन्ने गर्छौ, अखबारमा पढ्ने गर्छौ। मित्र, तपाईँ र म यस्ता दिनहरूमा रहेका छौ। अनि बुबा आमाले आफ्ना साना बच्चाहरूलाई त्यस्तो अनुशासनमा राख्नुपर्छ ताकि उसले आफूलाई आदर गर्न र आज्ञा पालन गर्न सकोस्। हामी यो कुरा तिनीहरू बच्चा हुँदै सिकाउन सक्छौ। तिनीहरू उमेर पुगेपछि हामी यो कुरा सिकाउन सक्दैनौ, तालिम दिन सक्दैनौ। यो कुरा हामीले आफ्नै घरमा पहिले नै जब तिनीहरू बच्चा हुन्छन् त्यस बेला नै हामी सिकाउनु पर्छ। यसको मतलब यो होइन कि उसलाई सधैँ अनावश्यक रूपमा रिस देखाएर आज्ञाकारी बनाउन कोसिस गर्नु। मित्र, यो तरिका उचित छैन। यसले त झन बच्चालाई विद्रोही बनाउँछ। आज धेरै बुबा आमाहरूले आफ्ना छोरा छोरीहरूसँग यस किसिमको व्यवहार गर्दछन् जुन गलत हो। हामीले आफ्ना बालक बच्चाहरूको राम्ररी अध्ययन गर्नुपर्छ, तिनीहरूको मनोवैज्ञानिक कुरा बुझ्न कोसिस गर्नुपर्छ र त्यस अनुसार प्रेम भाव र कहिले कहीँ अनुशासनको तरिकामा र सबभन्दा ठूलो व्यवहारिक र नमूनाको जीवनद्वारा बच्चालाई एक भद्र आचरणको बच्चा बनाउन सक्छौ। बच्चाहरूको ट्रेनिङ तालिम आमा बुबाको हातमा छ। उसलाई बच्चामै बालक हुँदै ठिक सही उचित ठाउँमा लानुपर्छ र पछिबाट पनि उही रास्तामा उही बाटोमा त्यो बच्चा हिँड्नेछ। यो कुराको याद राखौ। यहाँ पाउल भन्छन्, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर किनकि यो उचित छ। अनि आगे पद 2 र 3 भनिएको छ, आफ्ना बाबु र आमालाई आदर गर जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। हामीले सिकिसकेका छौ कि 10 आज्ञाहरू क्रिस्टियन जीवन यापनको लागि नमूना होइन, सूत्र होइन। तर यसको मतलब यो होइन कि तपाईँ यसको तोड्न उल्लंघन गर्न सक्नुहुन्छ।

0: परिवारमा सानाहरूले आफूभन्दा ठूलाहरूलाई आमा बुबालाई आदर मान गर्न सिक्नुपर्छ र आदर मान गर्नुपर्छ, इज्जत गर्नुपर्छ। र जब हामी बढ्दै जान्छौ र परिपक्व अवस्थामा, उमेर पुगेको अवस्थामा आउँछौ, हामीले त्यस्तो जीवन जिउनुपर्छ, निरन्तर हामीले आमा बुबाहरूको आदर मान गर्नुपर्छ। आज धेरै छोरा छोरीहरू आफ्नो जन्मदिने आमा बुबालाई घृणा गर्दछन्, वास्ता गर्दैनन्, ध्यान दिँदैनन्। मेरो हृदय त्यस्ता व्यक्तिहरूतिर जान्छ। मित्र, हामी पनि एक दिन वृद्ध अवस्थामा आउँछौ र हाम्रा छोरा छोरीले त्यस असहाय अवस्थामा, त्यस कमजोरीको अवस्थामा, त्यो निराशको अवस्थामा इन्कार गर्दा, घृणा गर्दा, उपहास गर्दा, व्यवस्था गर्दा कस्तो महसुस हुन्छ? यो कुरा हामीले सोच्नुपर्छ। कसैले यो भनेको थियो, संसारमा हरेक कुरा पाइन्दछ तर आफ्नो जन्म दिने आमा बुबा सधैँ पाइँदैन। आमा बुबालाई ध्यान दिने, उनीहरूको आदर मान गर्ने, आज्ञा पालन गर्ने परमेश्वरको आज्ञा हो। यो चाखलाग्दो कुरा छ कि सबै दश आज्ञाहरू नयाँ नियममा पनि दोहोरिएको छ। प्रस्थान 20:12 भन्छ, आमा बुबालाई आदर गर्नेलाई यो प्रतिज्ञा दिइएको छ कि उसलाई, यानी उसमा भलाई र यो पृथ्वीमा लामो आयु हुनेछ। अनि यो आज्ञा यहाँ नयाँ नियममा दोहोरिएको छ। अनि यो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो। शास्त्रमा सिमसोन र अफसलोम द्वितीय केटाहरू, ती जवानहरूको उदाहरणहरू हुन् जसले यो आज्ञाको पालन नगरेको कारण तिनीहरूको जीवनको आयु छोटो भयो। तिनीहरू चाँडै नै यस पृथ्वीबाट विदा भएर गए। सिमसन एक न्यायकर्ता थिए जब ऊ जवान मानिस थिए। अफसलोम आफ्नो पिता दाउदको विरूद्धमा विद्रोह गरे र उनी जवान हुँदै मारिएका थिए। मित्र, आज हामी चाहे जवान हौ या उमेर पुगेका हौ या बालकहरू हौ, हामीले सधैँ आफ्नो जन्म दिने आमा बुबाको आज्ञा पालन गर्नुपर्छ। यहाँ लेखिएको छ, हे नानीहरू, प्रभुमा आफ्ना बाबु आमाको आज्ञालाई पालन गर, किनकि यो उचित छ। आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाई होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। अमित्र, आज हामीले देख्यौं चर्च वा विश्वासी सिपाही हो भन्ने विषय अन्तर्गत सिपाहीको सम्बन्धहरू। यही विषयलाई निरन्तर अर्को दिनमा हामी देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनलाई सम्झदा एफिसी 6 चाहिँ हाम्रो सम्पूर्ण जीवनलाई नै छोएको जस्तो चाहिँ मैले महसुस गरेँ। छोराछोरीहरूका लागि आज्ञाकारिता, आमा बुबाका लागि जिम्मेवारी, काम गर्नेहरूका लागि इमानदारी, नेतृत्व गर्नेहरूका लागि न्यायपूर्ण व्यवहार र अन्तत हरेक विश्वासीका लागि आत्मिक युद्धको तयारी, निकै नै असल पाठ चाहिँ आज हामीले सिकेका छौं।
2: हो भाइ, र आजको सबैभन्दा महत्वपूर्ण सन्देश यही हो, हामीले आफ्नै शक्तिमा आत्मिक जीवन जिउन खोज्नु हुँदैन। हामी प्रभुमा बलियो हुनुपर्छ र परमेश्वरको सारा हतियार धारण गर्नुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आज हामी आफैलाई केही प्रश्न गरौं कि हाम्रो परिवारमा छोराछोरीले बुवाआमाको आदर र आज्ञाकारिता सिकिरहेका छन् कि बुवाआमाले आफ्ना छोराछोरीलाई रिस उठाउने होइन प्रभुको शिक्षा र अनुशासनमा हुर्काइरहेका छन् कि हामी आफ्नो कामलाई मानिसलाई खुशी पार्नका लागि मात्र गरिरहेका छौं कि प्रभुलाई सेवा गरे झैं गरिरहेका छौं र सबैभन्दा महत्वपूर्ण कुरा के हामी आत्मिक युद्धका लागि परमेश्वरको सारा हतियार धारण गरेर खड़ा भएका छौं।
1: हजुर, साँच्चै नै दाइ, आज एकदमै व्यावहारिक शिक्षा चाहिँ आज हामीले सिकेका छौं र हामीले सत्यलाई समातौं, धार्मिकतालाई जीवनमा धारण गरौं र सधैँ आमा बुवालाई चाहिँ आदर गरौं जसले हामीलाई दीर्घायु तुल्याउनेछ। यो नै प्रतिज्ञा सहितको पहिलो आज्ञा हो।
2: हजुर श्रोताहरू, र आजको अध्ययनले तपाईहरूलाई छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र आफ्ना आशिषहरू, गवाईहरू र प्रार्थनाको विषयहरू हामीहरूसँग साझा गर्नुहोस्। हामी तपाईहरूका निम्ति निरन्तर रूपमा प्रार्थना गरिरहनेछौ। अन्त्यमा परमेश्वरको महान प्रेम र अनुग्रह हामी हरेकसँग सधैँभरि रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420979797।

0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 9704209797।
1: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जान लाग्नुमा तपाईँहरू यत्रो लर्को लाएर
1: विदेश जान लाग्यो विदेश
0: तपाईँ जस्तो युवा विदेश गएर देश कसरी बन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यता यति पैसा त यही पनि कमाइन्छ नि
1: गाई त पाले हो नि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै भएन अब केही गरिब नहुँदो रहेछ हेर्नु विदेश जानु लाग्यो।

0: महिलापाती हातपात गर्ने लाज लाग्दैन
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर

0: just a minute. We will return back. Return back.
1: वैश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
2: हो र? होइन होला त्यस्तो त.
3: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके. हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: हुन्छ.
5: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन.
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ.
8: ए, कुरा त्यस्तो पो. ल हेर, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
9: नमस्ते. कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
9: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
7: हस् म्याडम.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
10: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आश्रय मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए.
11: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे. झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए. अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति. जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी.
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्. कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो.
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 सम्म जरिवाना हुन सक्छ. वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ. मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ.
6: मानव बेचबिखन अपराध हो. यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ. बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ.
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज.
13: नेपाल सरकार विज्ञापन बोर्ड.
14: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
15: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
14: डेंगू रोगको रोकथामका उपायहरू:
15: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
14: घर वरिपरि सफा राख्नुपर्छ. डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
15: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
14: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
15: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
4: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
16: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
16: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
17: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: You are listening to LMWFM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
4: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
9: के रे, नानी त भर्खर 17 की लागि होइन र?
10: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
10: ए हो र।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
12: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
17: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
5: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: भावना म्युजिक सोल्युसन 98-4-91-50-60
1: विलास डिजिटल एन्जॉय विथ अस.

Daily Check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: இளம்பு பிரேக் டைம். अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चो इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-98-2293 new Aruniko hotel and restaurant private limited Kautara Shankar Subhari Nagarpalika 5 Sindhupur
1: ओइनी के पार ओइ मित्र ये दुम्सले अलगोरु चाहिँ हल बाँधेर कता सम्मको यात्रा हो मित्र
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
1: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे रे म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849927
6: बा
7: हजुर बुहारी
6: ग्रिल मेसिन फर्निचर का मेसिन ट्याक्टर का पार्ट्सहरू चाहिए थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
7: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9843940667 र 9818779708 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज

0: भनेर खोज्दैछ हो नानी।
1: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भर पर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842-40-20-54।
3: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elumbu FM 89.6 MHz.
1: यो केटा कहाँ गयो गयो, जात्रामा जानु ढिलो भइसक्यो। ए त्यहाँ पो रहेछ, ओइ केटा के टोलाएर बसिरहेको, पारिपट्टि लिम्बुनीहरूले जात्रा देखाइसक्यो।
2: लिम्बुनी?
1: अँ लिम्बुनी, आज लिम्बुनीहरू जसरी भए पनि पट्याउनु पर्छ, लु जाऊ।
2: ल जम जम जम,

0: लाइ केटी हो, अब घर जाने बेला भयो हाम्रो।
1: यिनीहरू त यहाँ पो रहेछ, हामीले कति खोज्यौ, यतिको राम्रो लिम्बुनी पाइसकेपछि नडाएर हुन्छ? उचाल केटा,
2: लिएर जाउँ त,
1: लिएर जाउँ। ओइ केटा, बोक्नु नसकेदेखि घिस्साएर भनि लानुपर्छ। लु उचाल्या।

0: minute, just a minute, we will return back. Return back. New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupazo. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupazo. Email: Hotel Aruniko @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagar Palika 5, Sindhu 5.
1: वहीले के पारो वही मित्र ये रुम्सले अल गोरु जै अल बाँधेर कतासम्मको यात्रा है मित्र
2: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
1: ए आमा हो साङ्लो बुरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913 27
6: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ
7: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404054
8: बा
9: हजुर बुहारी
8: ग्रिल मेसिन फर्निचरका मेसिन ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
9: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9849340667 र 9818779908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज

Alexa. के भयो, किन एक्लै बसिरहेको? Something all right? ब्यान्ड यस्तो दामी म्युजिक प्ले गरिरहेछ, आउनु नाच्नु। के हेरेको?

0: இளம்பு பிரேக் டைம்.
1: मानसिक समस्याबाट बच्ने उपायहरू,
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
2: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
2: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Thank you, everyone.
1: Elambu FM 89.6 MHz.

0: time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: 18. तपाईँ यहाँ एंगेजमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
1: कुन चाहिँ एक्स?

0: गाली गर्नु सामाजिक अपराध हो। म फेरि मरि
1: रमाइलो।

0: இளம்பு பிரேக் டைம்.
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे.
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन. अहिले त घर चलाउन साह्रै गाह्रो भयो. विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी.
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई. तिमी पनि विचार गर है, विचार गर. जाने नै भए बुझेर मात्र जाऊ.
6: खै के गर्ने गर्ने दिदी.
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ. यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: तीन दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आगुन 19 गते हल्का रमाइलो।

0: Wait just a minute. We will return back. Return back.
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: किन आँखा मिचेकुमिचे गरेको?
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
9: धेरै समय मोबाइल चलाइसिक्या हो?
2: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
2: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: LMBFM 89.6 MHz.

0: Elambu FM 89.6 MHz.
1: Namaste, Mukhyama Namaste.
2: Namaste.
1: Oh, palla dare sai laga ka maafi laga re chula ba ko sori pani aiso kisan to. Hami po dhila aiso to hai. Ani Mukhyama chula aru lau bad aaku bani ko hoina ra bhane. Koi ta kata chan. Hami ta nachna aaku tika lagaera khoi bolaunu paryo ta. Chhiro bolaunu ta.
2: भित्र छन् बाबुहरू, म बोलाउँछु नि।
1: भित्र पसेर कहाँ हुन्छ, बाहिर बोलाउनु छ।
2: ए बाबुहरू, बाहिर आऊ त।

0: सानो सुन त। म जान पनि भयो, तिमी आफ्नो ख्याल गर, म फर्केर आउँला है।
1: अब त महिना पनि लागिसक्यो यस्तो अवस्थामा छोडेर जाने भन्नुहुन्छ, खै के भनौँ र हजुर।

0: हेलो
1: हेलो हजुर दाई,
0: बहिनी म आउँदैछु ल। खै आमालाई फोन देऊ त।
1: आमा आमा, दाईको फोन आएको छ। दाई आउँदैछ अरे।
0: आमा म आउँदैछु ल।

0: कालो कालो बादल छाइरहेछ, अनिष्ट घोर अनिष्ट।
1: अब कस्तो अनिष्ट बाबा?
0: संकटले बाटो छेकेको छ, घातक रोगहरूको योग छ।
1: अनि
0: रित्तिनेछ, ब्याङ्कको धन सकिनेछ।
2: ए बाबा, केही फरक पर्दैन, मैले सिटिजन लाइफको क्रिटिकल केयर पोलिसी लिएको छु, जसले रोग लागेको थाहा हुने बित्तिकै 50 लाखसम्मको औषधि उपचार खर्च दिन्छ, त्यो पनि 20 घातक रोगहरूको विरुद्ध। त्यसको लागि बिल सिल पनि चाहिँदैन, अब न खल्ती रिदिन्छ न ब्याङ्कको धन सिदिन्छ।
0: 50 लाखसम्म औषधि उपचार खर्च, बाबासँग मजाक
2: नपत्या। सिटिजन लाइफमा एकल फोन गरेर सोध्नु न।
3: उपचार खर्च अब सिटिजन लाइफले गर्छ। सिटिजन लाइफ क्रिटिकल केयर प्लस सिटिजन लाइफको कुनै पनि बिमा योजनासँग लिन सकिन्छ।
4: हेलो, सिटिजन लाइफ हो।
5: एलम्बु FM 89.6 MHz।

0: Lembu Break Time. अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
17: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: just a minute. We will return back. Return back.
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि? के भयो, सन्चो भएन?
3: होइन, यतिकै जाने मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र, होइन होला त्यस्तो त?
8: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
9: केही होइन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
12: दिदी, म पनि 12 वर्षमा बेची, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: तपाईं अहिले हेलो बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजय, बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री सुदन गुरूङ भारत प्रस्थान। एमाले कार्यालयमा खटिएका सुरक्षाकर्मीलाई सरकारले बोलायो फिर्ता, सर्वोच्चमा सिफारिश, न्यायाधीश विरूद्ध उजुरी आह्वान। चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता बढ़दै, भारतीय चालक दल सवार ट्याङ्करमा ड्रोन आक्रमण, 9 जनाको उद्धार, 2 बेपत्ता। र दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो। बलेसी गाउँपालिका 8 स्थित लामसाङ्गु फुटसल परिसरमा ब्रह्मायणी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। बलेसी गाउँपालिकाको अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सहकारीको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी कार्ययोजना तथा सदस्यहरूको हितमा सञ्चालन गरिने कार्यक्रम बारे छलफल गरिएको थियो। सभामा आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आगामी आर्थिक वर्षका लक्ष्य, प्रस्तावित कार्यक्रम र संस्थाको भावी योजनामाथि छलफल गर्दै प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाएको छ। कार्यक्रममा बलेफी गाउँपालिका 2 वडाध्यक्ष छविलाल नेपाने, वडा नम्बर 6 वडाध्यक्ष तेजबहादुर पराजुली, गाउँपालिका कार्यपालिका सदस्य, वडा सदस्य तथा सहकारीका स्वयं सदस्यको उपस्थिति रहेको थियो। साधारण सभा मार्फत सहकारीको उपलब्धिको समीक्षा गर्दै आर्थिक पारदर्शिता, संस्थागत सुदृढीकरण र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम अघि बढ़ाउने विषयमा जोड़ दिएको छ। अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधुआचार्य विजयी भएका छन्। त्यस्तै उपसभापति समावेशीतर्फ विनोद कुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डाक्टर डिला संग्रौला पन्त निर्वाचित भएका छन्। उपसभापति समावेशीतर्फको एक पदमा विनोद कुमार चौधरी 1745 मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियाले 1658 मत प्राप्त गरेका छन्। महामन्त्री खुलातर्फको मतगणनामा प्रदीप पौडेलले 4194 मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उदय शमशेर राणाले 2330 मत प्राप्त गर्दै महामन्त्री पदमा विजयी हासिल गरेका छन्। महिला महामन्त्री तर्फको एक पदमा डाक्टर डिला संग्रौला पन्त 3118 मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2864 मत प्राप्त गरेकी छन्। गृहमन्त्री सुदन गुरूङ बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिमस्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीको बैठकमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभएको छ। गृहमन्त्री बनेपछि गुरूङको यो पहिलो विदेश भ्रमण हो। उहाँ भारतको नयाँ दिल्लीमा असोज 27 गते आयोजना हुने बिमस्टेक गृहमन्त्रीय बैठकमा सहभागी हुन त्यसतर्फ जानुभएको हो। सन् 1997 स्थापना भएको बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड गरी 7 सदस्यीय राष्ट्र छन्। बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा, सहकार्य, कानून कार्यान्वयन तथा विभिन्न साझा सुरक्षा चुनौतीको विषयमा छलफल हुने अपेक्षा गरिएको छ। गृहमन्त्री गुरूङ असोज 28 गते स्वदेश फर्किने कार्यतालिका रहेको छ। सरकारले च्यासोल स्थित हिमालय केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका 5

0: शनिबार बिहानदेखि कार्यालयमा खटिएका पाँचजना प्रहरीलाई सरकारले फिर्ता बोलाएका छन्। कार्यालयमा आवश्यकता अनुसार सुरक्षाकर्मीको संख्या थप घट हुने गरेको अधिकारीले बताएका छन्। संसदीय सुनाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजना विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्याय परिषदबाट सिफारिश चारजना विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनाईको कार्यविधि अनुसार 10 दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक 9 गते सूचना सार्वजनिक गर्ने समिति सचिवालयले निर्देशन दिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। दशैं तिहार लगायतका प्रमुख चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढ़ाएको छ। चाडपर्वका अवसरमा सवारी साधनको चाप बढ़ने, लामो समय तथा छोटो दूरीका यात्रुको आवागमन वृद्धि हुने र यात्राका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानलाई तीव्रता दिएको छ। चाडपर्वका समयमा हुने सवारी दुर्घटना न्यूनीकरण, यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित तथा चालकलाई जिम्मेवार बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुको बढ़ी आवागमन हुने क्षेत्र, मुख्य सड़क तथा सवारी साधन सञ्चालन हुने प्रमुख स्थानमा केन्द्रित भएर सचेतना अभियान अगाडि बढ़ाएको छ। अब विदेशको खबर। ओमानको सोहार्टा नजिकै भारतीय चालक दल सवार एक तेल ट्याङ्कर ड्रोन आक्रमण भएको छ। एमटी पेट्रोल डेफिनल नामक उक्त भारतीय ट्याङ्करमा 11 जना सवार थिए। आक्रमणमा परि 2 जना नाविक बेपत्ता भएका छन् भने 9 जनाको सकुशल उद्धार गरिएको छ। आक्रमणपछि समुद्री क्षेत्रमा खटिएका स्थानीय सुरक्षा निकाय तथा ओमानी तटरक्षक बलले द्रुत गतिमा उद्धार कार्य सञ्चालन गरी 9 जना नाविकलाई सुरक्षित स्थानमा पुर्याएको थियो। बेपत्ता रहेका बाँकी 2 जना नाविकको खोजी कार्य अझै तीव्र रहेको जानकारी दिएको छ। अब खेलकुदको खबर। पाकिस्तानले श्रीलंकालाई 2 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 जनाले पराजित गरेको छ। 82 रनले पराजित गरेको छ। लगातार 2 जितसँगै पाकिस्तानले 3 खेलको श्रृंखला 1 खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको छ। रावल पिण्डीमा हिजो टस सारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। पाकिस्तानका माज सदकले 51 बलमा 96 रनको आक्रमक इनिङ खेले। यस्तै कप्तान साइबा जादा फराहानले 44 बलमा 73 रन बनाएपछि पाकिस्तानले विशाल युगमा तयार पारेको थियो। जवाफमा 216 रनको लक्ष्य पछ्याएको श्रीलंका निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रनमा समेटियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। नेपाली काँग्रेसको उपसभापतिमा भण्डारी आचार्य र चौधरी विजय बिमस्टेक, बैठकमा सहभागी हुन गृहमन्त्री गुरूङ भारत प्रस्थान। एमाले कार्यक्रममा खटिएका कार्यालयमा खटिएका सुरक्षाकर्मीलाई सरकारले बोलाए फिर्ता, सर्वोच्चमा सिफारिश, न्यायाधीश विरूद्ध उजुरी आह्वान। चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता बढ़दै भारतीय चालक दल सवार ट्याङ्करमा ड्रोन आक्रमण, 9 जनाको उद्धार, 2 बेपत्ता। र 2 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र आईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार।
1: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको

0: पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 98-41-5167 84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

0: मित्र ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 98 49 13 27
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ
6: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण पुराना बाइक तथा स्कुटर सट्टापट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ
4: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागाचो गोडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
7: धेरै समय मोबाइल चलाएपछि क्या
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
7: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
8: ए त्यसो भए जोगिन के गर्ने त
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
9: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ लोक तथा दोहरी गीतहरू

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
6: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
7: के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: ए बाबु चिनिस, म परिसेवा। यसपालि दसैँमा टिन्टी मिटिन झै पार्ने अरे आइजाए, टिकेस काटिस काटिनाइस।
2: हस् बुवा, म भोलि बिहानै हिँड्छु।

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: Just a minute. We will return back. Return back.
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: El Ambu Break Time.
1: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: hotelarunico@gmail.com. Contact: 011-620-326. 9860982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Sagar Sugani Nagar Palika 5, Sindhupalcho.
2: ओइन के पार ओ मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
3: मित्र छ्यासल लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
3: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान: राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि, लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849913127।
8: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
9: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
8: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै, सम्पर्क नम्बर 9842404054।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गुरोगै भएछ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: म जानु पनि भयो, तिमी आफ्नो ख्याल गर, म फर्केर आउँला है।
1: अब त महिना पनि लागिसक्यो यस्तो अवस्थामा छोडेर जाने भन्नुहुन्छ, खै के भन्नु र हजुर।

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
6: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं.
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं.
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ.
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन.
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
7: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर. आज कति दिन रे?
8: तीन दिन भयो.
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
8: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि.
7: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
8: मुवा. महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले.
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र.
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
10: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ.

0: Just a minute. We will return back. Return back.
1: लगभग सबैजना आइसक्नुभयो. आजको उडास्तरको छलफल सुरु गरौँ न त. आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म एफएम 89.6 मेगाहर्ज।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिदेखि शुरू हुने। बिमेस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरूङ भारतमा प्रस्थान। नेकपा एमालेको नवनिर्वाचित 13 केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण। गोर्खाको आरूघाटमा बाढ़ीले भाँचेको पुल बेली ब्रिज राख्न सेनाद्वारा तयारी। पृथ्वीराज मार्ग अन्तर्गत आज राति 6 घण्टा बन्द हुने। पाकिस्तानको खैबर पाख्तुनवा प्रान्तमा संकटकाल, प्रान्तीय सरकार नै निलम्बित। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 क्यानाडामाथि नेपालको महत्वपूर्ण जीत। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। बलेफी गाउँपालिका 8 स्थित लामो सागु फुटसल परिसरमा ब्रह्मायणी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 14 बार साधारण सभा सम्पन्न भएको छ। बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सहकारीको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी कार्य योजना तथा सदस्यहरूको हितमा सञ्चालन गरिने कार्यक्रमका बारेमा छलफल गरिएको हो। सभामा आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आगामी आर्थिक वर्षका लक्ष्य, प्रस्तावित कार्यक्रम र संस्थाको भावी योजनामाथि छलफल गर्दै प्रस्तुत प्रतिवेदन तथा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको जनाएको छ। कार्यक्रममा बलेफी गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्ष छविलाल न्यौपानी, वडा नम्बर 6 वडा अध्यक्ष तेज बहादुर पराजुली, गाउँपालिका कार्यपालिका सदस्य, वडा सदस्य तथा सहकारीका शीर सदस्यहरूको पनि उपस्थिति रहेको थियो। साधारण सभा मार्फत सहकारीको उपलब्धिको समीक्षा गर्दै आर्थिक पारदर्शिता, संस्थागत सुदृढीकरण र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम अगाडि बढ़ाउने विषयमा छलफल गरिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना भोलिदेखि शुरू गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिले खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना भोलि मंगलबार बिहानबाट गर्ने तयारी गरिएको छ। समितिका सदस्य सचिव राजु कठुवालको अनुसार आज भोलि बिहान 8 बजेबाट खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना शुरू हुनेछ। निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेद्वार बाहेक प्रतिनिधि सभाको व्यवस्था नभएको पनि जनाएको छ। गृहमन्त्री सुदन गुरूङको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजेको समयमा भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित का साथ उतै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी भएका छन्। त्यस बैठकमा लागू पदार्थ ओसार पसार, मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपदजन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोको विषय सहकार्य प्रवर्धनका लागि छलफल हुनेछ र मन्त्रालयको अनुसार त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेक स्तरीय विभिन्न संयन्त्र बैठकमा छलफल भएका विषय र दस्तावेजलाई पारित र घोषणा गर्ने समेत पत्र जारी गरिनेछ। बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़दो प्राकृतिक विपदको जोखिम न्यूनीकरण, पूर्व सूचना प्रणालीको सुदृढीकरण र एकीकृत उद्धार राहतका लागि क्षेत्रीय सहकार्य बनाउने विषयलाई नेपालको तर्फबाट प्राथमिकतामा दिइने जनाएको छ। गृहमन्त्रीको यो पहिलो औपचारिक वैदेशिक भ्रमण पनि रहेको छ। बिमस्टेक अन्तर्गत महत्वपूर्ण कार्यको रूपमा पनि रहेको यस सुरक्षाको क्षेत्रीय उच्च स्तरीय संयन्त्रको रूपमा रहेको बैठक पहिलो पटक भारतमा आयोजन हुन लागि छ। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रमका बीचमा अध्यक्ष केपी शर्मा ओलीले

मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएको छ। दुई दिन अघि बसेको एमाले स्थायी कमिटिको बैठकले पार्टीका विभिन्न तहमा क्रियाशील 13 जना नेताहरूलाई केन्द्रीय कमिटिमा सदस्यमा मनोनित गर्ने निर्णय गरिएको थियो। शपथ लिनेहरूमा सृजना राई, पुष्प केसी, साबित्र अरियाल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मराज धर्मनाथ प्रसाद शाह, तेजमान कङदौवा, त्यसै गरी टंक आङबुहाङ, त्यसै गरी नवीन रोका, मीन प्रसाद गुरूङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित 4 जना विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्याय परिषदबाट सिफारिश 4 जना विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको हो। सुनवाईको कार्यविधि अनुसार 10 दिनको सूचना जारी गर्ने निर्णय गरिएको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक 9 गते सूचना सार्वजनिक गर्न समिति सचिवालयले निर्देशन दिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी गराउनु भएको हो। केही दिन अघि बसेको मन्त्री परिषदको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द र उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सरू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएको थियो।

हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ। यो प्रकरणमा सीआईबीले अहिलेसम्म 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरत प्रसाद चौलागाई, दोलखाका बालिका शिवाकोटी, ज्ञान बहादुर कार्की, शिवराम श्रेष्ठ र कांग्रेसकै केन्द्रीय सदस्य उम्मेद्वार विनिता खड्का रहेका छन्। यो समूहले नेपाल सरकार र इजरायल सरकार बीच सम्झौता भएर कियर गिभर परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रधानमन्त्रीको सल्लाहकारसँग चीन जान रहेको बताउँदै छिटो इजरायल पठाउने भन्दै रकम उठाउँदै ठगी गरिएको आरोप लगाएको छ। गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल हिजो बिहान आएको बढ़ी गण्डकीको बाढ़ीले भाँचिएको थियो र पुलको 3 स्पन्ध्ये 1 भाग भाँचिएर बगाएको थियो। पुल बगाएसँगै त्यहाँको सड़क सम्पर्क टुटेको छ। सड़क सम्पर्क जोड़नका लागि नेपाल सरकारले तुरन्तै अहिले नेपाली सेनाले बेली ब्रिज जोड़ने तयारी समेत शुरू गरिसकेको छ। अहिले सेनाको डोजारको सहायताले लेदो पन्छाएर पुल निर्माणको तयारी गरिरहेको छ। सड़क डिभिजन कार्यालय हेटौँडाबाट बेली ब्रिज सामान ल्याइँदैछ। नेपाली सेनाको रुद्रराज गणपति विरूद्ध रिजालले निर्माणाधीन सामग्री आए लगतै काम तुरन्तै अगाडि बढ़ाइने समेत जानकारी गराउनु भएको छ र हिजो नै सेनाको टोलीले पुलको ठाउँको निरीक्षण समेत गरिएको थियो। त्यसै गरी आरूघाट भएर माथिल्लो क्षेत्रमा जाने सड़क लेदोले भरिँदा सवारी आवागमनमा समस्या आएको छ। अहिले सड़क डिभिजन कार्यालयले सड़कको लेदो पन्छाउने काम समेत गरिरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदी क्षेत्रमा सड़क मरमत गर्नुपर्ने भएकाले आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले आज सूचना जारी गर्दै गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकाले उक्त सड़क मरमत सम्भार गर्न उक्त राजमार्ग सवारी आवागमन बन्द गराएको जनाएको छ। गत असोज 23 गते शुक्रबार सड़क भाँसिता उक्त सड़क राजमार्ग अवरूद्ध भएको थियो। असोज 24 गते दिनभरको प्रयासपछि खोलेको उक्त राजमार्गलाई थप मर्मत सम्भार गर्नुपर्ने भएको भन्दै आज राति बन्द गर्न लागि नयाँ बस पार्क सञ्चालन गरेको तथा लोप्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 गतेदेखि 25 गतेसम्म नयाँ बस पार्कबाट मात्र 2,07,251 यात्रु बाहिरिएको सिटौलाले जानकारी गराएका छन्। एलम्बु खबरमा अब विदेशको खबर। पाकिस्तानको खैबर पाख्तुनवा प्रान्तमा संकटकाल घोषणा गरिएको छ। पाकिस्तानका राष्ट्रपति आसिफ आली जारदालीले अफगानिस्तानसँग सीमा जोड़िएको खैबर पाख्तुनवा प्रान्तमा संकटकाल घोषणा गरिएको हो। साथै उहाँले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीको नेतृत्वमा रहेको प्रान्तीय सरकार पनि निलम्बन गरिएको छ। इस्लामिक उग्रवाद नियन्त्रण गर्न प्रान्तीय सरकार असफल भएको भन्दै संघीय सरकारले यसको कदम चालेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। यो सँगै खानको पाकिस्तान तेहरिक ए इन्साफ पीटीआई पार्टी र संघीय सरकार बीचको टकराव थप चर्किएको छ। पीटीआई समर्थकहरूले खानको रिहाईको माग गर्दै राजधानी इस्लामाबादतर्फ मार्च गर्ने तयारी गरिएको एक सातापछि संघीय सरकारले प्रान्तीय सरकारमाथि हस्तक्षेप गरेको छ। खैबर पाख्तुनवा प्रान्तमा अब प्रान्तीय गवर्नरले शासन सञ्चालन गर्ने पाकिस्तानका कानून मन्त्री आजम नजीर तारले आएको छ र उनको अनुसार गवर्नरको प्रारम्भिक कार्यकाल 6 महिनाको हुनेछ। संघीय सरकारले प्रान्तमा सेना परिचालन गर्ने पनि जनाएको छ। पाकिस्तानको संविधानको संकटकालका बेला संघीय सरकारले प्रान्तीय शासनकालको जिम्मेवारी आफ्नो हितमा हातमा लिन अनुमति दिने उल्लेख छ। पछिल्लो महिनाहरूमा खैबर पाख्तुनवामा पनि उग्रवादी आक्रमण व्यापक रूपमा बढ़िरहेको छ। एलम्बु खबरमा अब खेल खबर। नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप 2083 लीग दुईमा क्यानाडा विरूद्ध 24 रनको जितेको छ। जितसँगै नेपालले अंक तालिकामा 33 खेलबाट 26 अंक बनाएको छ। क्यानाडा सामु 236 रनको लक्ष्य प्रस्तुत गरिएको क्रममा रोहित पौडेलले शतक प्रहार गर्दै मकस स्ट्रीट अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले टस जित्दै फिल्डिङ रोचेपछि नेपालले पहिलो ब्याटिङ गरिएको हो। नेपालको निर्धारित 50 ओभरमा सम्पूर्ण विकेट गुमाएर 235 रन बनाएको छ। जवाफमा ओमान 211 रनमा नै अल आउट भएको छ। नेपालको शुरूआतमा भने विष्णलायक रहेको छ र नेपालले ओपनर आसिफ शेखलाई 4 रनमा गुमाउँदा दोस्रो विकेटका लागि ईशान पाण्डे 0 आउट भएको छ र अर्को ओपनर

अर्जुन कुमारले 53 बलमा 23 बलको इनिङ्स खेले तापनि थप रन जोड्न सकेन। त्यसपछि भने नेपालले कमब्याक गरेको थियो। अर्को खेलमा गुलशनको साथ पाएको रोहितले एक दिवसीय क्रिकेटमा तेस्रो शतक प्रहार गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना भोलिबाट शुरू हुने। बिमेस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री सुदन गुरूङ भारतमा प्रस्थान। नेकपा एमालेको नवनिर्वाचित 13 केन्द्रीय सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ। गोर्खाको आरूघाटमा बाढ़ीले बगाएको पुल बेरी ब्रिज राख्न सेनाद्वारा तयारी। पृथ्वी राजमार्ग आज राति 6 घण्टा बन्द हुने। पाकिस्तानको खैबर पख्तुनवा प्रान्तमा संकटकालको घोषणा। प्रान्तीय सरकार नै निलम्बित। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 क्यानाडामाथि नेपालको महत्वपूर्ण जीत। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
5: देख्नु भएन, औषधी हालेको।
2: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ,
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
12: नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागा चोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्ण प्रसाद सापकोटा तथा उप प्रमुख सीता थापा चौतारा सागा चोगडी नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष डम्बर तामाङ, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 7, परिवार सिन्धु।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधान मैलम्ची नगरपालिका परिवार सिन्धुपाल्चोक।

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
1: जीवन परमेश्वरले दिनुभएको बहुमूल्य उपहार हो।
2: परमेश्वरको वचन हाम्रो आत्मिक भोजन हो, जो सत्य छ, जीवित छ र अकाट्य छ।
1: वचनले हाम्रो जीवनलाई तृप्त पार्दछ र हरेक दिन हरेक पल हाम्रो जीवनलाई धार्मिकतामा डोर्याउँदछ।

कार्यक्रम जीवनको वचन बाइबलीय वचन जीवन गवाही र भोगाईका साथै ख्रिस्तीय वचनको सत्य घटनामा आधारित नाटक सहितको प्रस्तुति नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा सञ्चालित रेडियो कार्यक्रम।

आदरणीय प्रिय विश्वासीहरू, जयमसी तथा नमस्कार। म गोविन्द विश्वकर्मा, कार्यक्रम जीवनको वचनको प्रश्न उत्तर सेगमेन्टमा म यहाँहरूको बीचमा उपस्थित भएको छु। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। आज हामी कार्यक्रमको विशेष भाग अर्थात प्रश्न उत्तर, बाइबल सम्बन्धी तथा क्रिश्चियन समुदाय र मान्यता सम्बन्धी तपाईँका विभिन्न प्रश्न तथा जिज्ञासाको हामी यताबाट उत्तर दिने प्रयास गर्नेछौं। आज हामीसँग सदाझैं पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा प्रोफेसर सुमन राई हाम्रो माझमा हुनुहुन्छ। उहाँसँगको कुराकानी एकैछिनपछि अगाडि बढाउनेछौ, तर शुरूमा एउटा आशिषित भजन तपाईँहरूको

0: आदरणीय श्रोता, तपाईँलाई स्वागत छ कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखलामा। हामीले आजको श्रृंखलामा प्रश्न उत्तर श्रृंखला तपाईँहरूको बीचमा लिएर आएका छौं र यो श्रृंखलामा हामीले विगतका दिनहरू जस्तै आज पनि तपाईँहरूका अनेकन जिज्ञासाहरू, प्रश्नहरू, बाइबल सम्बन्धीका विभिन्न अन्यलताहरू तपाईँमा छ होला। पक्कै पनि तपाईँ यदि बाइबल पढ्नुहुन्छ अथवा तपाईँले बाइबलको अध्ययन गरेर त्यसमा मनमा लागेका कतिपय जिज्ञासाहरू, क्वेशनहरू तपाईँमा छ र कहाँ गएर मैले यो प्रश्नको उत्तर पाउन सक्छु भन्ने तपाईँलाई लागेको छ भने पक्कै पनि तपाईँलाई यस कार्यक्रमले सघाउनेछ, सहायता गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं र त्यही उद्देश्यका साथ आज हामी उपस्थित भएका छौं। तपाईँका दुई चारवटा प्रश्नहरू हामीसँग छन् र ती प्रश्नहरूसँग रहेर हामी कुराकानी गर्नेछौं र आज हामीसँग कुराकानी गर्नको लागि पुमा बाइबल ट्रेनिङ सेन्टर का प्रधानाध्यापक सुमन राई हुनुहुन्छ। तपाईँलाई कार्यक्रममा स्वागत छ सर।
1: हुन्छ, धन्यवाद। जय मसीह सबैलाई।
0: आराम हुनुहुन्छ?
1: हजुर, एकदमै आराम छु प्रभुको अनुग्रहमा।
0: हजुर, यो पछिल्लो समयमा कोविड संक्रमण र यी जस्ता विभिन्न यावत समस्याले गर्दा मण्डलहरू कतिपय खुल्न सकेनन् होइन, अनि धेरैजना हामी अनलाइन संगतिहरू मार्फत संगति गर्न गइरहेका छौँ, गर्दैछौँ कतिपय ठाउँमा। अब अहिले अनलाइन संगतिहरूबाट संगति गरिरहँदाखेरि बाइबलीय शिक्षा तपाईँले कसरी लिइरहनु भएको छ?
1: अहिले भर्चुअल माध्यम अथवा अनलाइनबाट नै अनि राम्रोसँगले शिक्षा भइरहेछ। यो किनकि एउटा प्रविधि, विद्युतीय प्रविधि भन्न मिल्छ, जसलाई परमेश्वरले यो जेनेरेसनमा यो प्रकारले चलाउनु भयो।
0: ढिलो नगरिकन अब हामी श्रोताको प्रश्नतिर लाग्नेछौ। हामीलाई एकजना श्रोताले सोध्नु भएको छ, के रूमाल हल्लाएर विभिन्न जटिल रोगहरू निको पार्न सकिन्छ र विभिन्न पास्टरहरू र अगुवाहरूले यसरी रूमाल हल्लाएर धेरैको बिरामीहरू निको पारेको, भूतहरू दबाएको उदाहरणहरू देखिन्छ, सामाजिक सञ्जालमा पनि पाइन्छ, के यो सत्य हो र बाइबलीय हो भनेर एकजना साथीले सोध्नु भएको छ।
1: एकदमै यो समसामयिक प्रश्न हो, किन बाइबलमा हामीले हेर्दाखेरि बिमारलाई निको पार्ने यो अलौकिक ईश्वरीय काम हामी देख्छौं, भूत निकाल्ने अनि काम भूत धपाउने कामहरू पनि हामी देख्छौं। तर यो भूत निकाल्ने, बिरामी निको पार्ने चाहिँ कतिसम्म चाहिँ यसको हद छ भन्ने कुरामा चाहिँ यसको प्रश्नको निहित हुन्छ। किनभने तपाईँको अहिलेको यो समयमा धेरैजना पास्टर अगुवा भनाउँदाहरूले आफूले आफूलाई एक प्रकारको परमेश्वरलाई महिमा दिने ठाउँमा उनीहरू आफै नै महिमा लिइरहेको जस्तो पनि लाग्छ। किनभने कतिपल्ट उनीहरूले आफैले आफैलाई नै उचालिरहेको छ, परमेश्वर उचालिने बेलामा। अनि त्यस्तै गरेर अनि बाइबलमा थुप्रै उदाहरण छ, तेल लगाएर प्रार्थना गरेको उदाहरण याकुबको पत्रमा छ, तर उनीहरूले तेललाई अभिषेक गरेर प्रार्थना गरेका कुराहरू पनि छ। यसलाई भन्नुपर्दा अलिकति बाइबलीय विश्लेषण गर्नुपर्दा, जस्तो पुरानो करारमा पनि यहुदीहरूलाई निको हुने र रोगबाट सुरक्षित रहने प्रतिज्ञाहरू गरिएको थियो, प्रस्थान 15 हामी त्यो पाउँछौ। अनि यो पनि भनेको छ कि भजन संग्रह 103 तपाईँ लेखदेखि 5 पढ्नुभयो भने रोगहरूको स्रोत चाहिँ शैतान हो भनेको छ है। अनि लुकाको 13:16 पनि यो कुरा छ, अनि प्रेरितको 10:38 पनि यो कुरा लेखिएको छ। अनि यीशु चाहिँ पवित्र आत्माको शक्तिले अभिषेक हुनुभएको धेरै कारणहरू मध्येमा एउटा कारण चाहिँ अनि उहाँ मानिसलाई उहाँ मानिसलाई निको पार्न सकौं है अनि भन्ने पनि हो है, छुटकारा दिन सकौं दबिएकाहरूलाई। अनि यीशुले पनि हामीले हेऱ्यौँ भने हरेक किसिमको रोग, शारीरिक दुर्बलता निको पार्नुभएको छ मत्तीको 4:23। अनि उहाँले जति बिरामी थिए सबैलाई निको पार्नुभएको छ। अनि यो पनि गर्नुभएको छ कि यीशुका चेलाहरूलाई पनि यस्तै निको पार्ने शक्ति दिएको छ होइन। अनि त्यसपछि यसरी भन्नुभएको छ मत्तीको 8:17 कि यीशु आफैले हाम्रो दुर्बलताहरूलाई लिनुभयो है र हाम्रो रोगहरूलाई उठाइलानुभयो। त्यसले गर्दा कतिले चाहिँ यसरी पनि भन्छ, क्रिस्टमा विश्वास गर्नेहरूको एउटा चिन्ह चाहिँ निको पार्ने शक्ति पनि हो भनेर भन्छ। मर्कुस 16:16-18 यो राख्छन्। अनि प्रेरितहरूको काम भन्ने प्रेरितहरूको पुस्तकमा पनि हामीले हेऱ्यौँ भने धेरै अनि उदाहरणहरू प्रशस्त छन् कि मण्डलीका एल्डरहरूले बिरामीलाई प्रार्थना गरेको छ, अनि त्यसपछि प्रार्थना गरेर तेल लगाएर प्रार्थना गरेर निको पारेको पनि छ, अभिषेक गरेको कुरा पनि याकुबको पत्रमा छ है। अनि तपाईँको पवित्र आत्माको वरदान मध्ये रोग निको पार्ने आश्चर्य काम गर्ने वरदान पनि एक हो, त्यो चाहिँ हामीलाई पहिलो कुरन्थीको 12:9-10 हामीले हेर्न सक्छौ है। त त्यसले गर्दाखेरि थुप्रै छन् यस्ता कुराहरू। अनि एउटा महत्वपूर्ण कुरा चाहिँ हामीलाई आरोग्यको लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई अनि बाइबलले पनि दिएको छ यो कुरा, बिरामीहरूको लागि प्रार्थना गर्नुपर्छ, आरोग्यताको लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई दिएको छ। अनि तर पनि यहाँनिर अब धेरै छ, अब जस्तो तपाईँले हेर्नुभयो भने रोगीहरूमाथि हात राखेर प्रार्थना गरेको छ बाइबलमा, अनि तिनीहरू निको हुन्छन् भनेर पनि भनेको छ। तपाईँ मर्कुसको 16:18 अघि भने हिब्रूको 6:1 त्यो छ, अनि त्यसो यीशुको लुगा छोएर कोही कोही अनौठो तरिकाले निको परेको पनि हामी पाउँछौ होइन, लुगाको तपाईँले 6:19-8:43 यो कुरा उल्लेख भएको छ। अनि अरूहरू पनि छन् उदाहरण, जस्तो पत्रुसको छायाबाट पनि निको भएको छ होइन, प्रेरितको 5:15, अनि तपाईँको पावलको रुमाल अथवा पछ्यौराबाट पनि प्रेरितको 19 तपाईँले हेर्नुभयो भने त्यहाँनिर निको भएका छ होइन। एक रोगीमाथि यीशुद्वारा दोहोऱ्याइकन हात राख्ने कुराको आवश्यकता पनि भएको जस्तो हामी देख्छौँ त्यहाँ मर्कुसको 8:22-25। अनि तर अब यसले चाहिँ के कुरा देखाउँछ भने, अब पहिलाको प्राचीन मण्डलीमा जुन प्रकारको एउटा सक्रियता थियो, अब अहिलेको मण्डलीमा यो सक्रियता छ कि छैन भन्ने कुरा चाहिँ भर पर्छ। अब यहाँ चाहिँ धेरै सम्प्रदायहरूको बीचमा झगडा भइरहेको छ, अनि एउटा सम्प्रदायले भन्छ अनि एकदमै लुगा हल्लाएर रुमाल हल्लाएर प्रेरितहरूको जस्तै त्यही अधिकार दाबी गरेर उनीहरू एकदमै त्यो खालको गर्छन् भने, अर्कोतिर फेरि एकदमै चुपचाप बसेर यो अर्कोलाई विरोध गरेर बसेको छ। यो चाहिँ परमेश्वरको राज्यमा चाहिँ अलिकति मेरो विचारमा चाहिँ यो चाहिँ अलिकति दुःख लाग्दो कुरा हो कि,
2: भनेको अर्थ इसाईहरू बीचमा पनि कसैले रोग चङ्गाई हुन्छ भनेर वाई वाई गरिरहेको अवस्था छ, कसैले रोग चङ्गाई हुँदैन भनेर एउटा विमति जनाइरहेको अवस्था
1: हो। त्यो भन्न र पनि एउटा त्यो विरोध गर्नु, एकअर्कामा विरोध गर्नु पनि त्यसको आफ्नै पछि कारणहरू छन्। उनीहरूले पनि के गरिरहेको छ भने अर्को समूहले एकदम एक्स्ट्रिमिस्ट भन्छ, जस्तो उनीहरूले एकदमै त्यसैलाई नै एक प्रकारको आधार बनाएर चाहिँ अनि अरू शिक्षा प्रेरितको शिक्षा सिद्धान्तलाई नै ओझेलमा पारिकन उनीहरूले चाहिँ खालि चङ्गाईकै पछाडि दौडिरहेका छन्, तेलहरू बेचिरहेका छन्, यो चाहिँ हुनु भएन। अनि अर्कोतिर पर फेरि एकदमै पवित्र आत्माको कामै छैन भनेर विरोध गरेर पनि हिँडेको छन्। त्यसले गर्दा मेरो विचारमा पत्रुस प्रेरितहरूको समयमा जुन प्रकारको एउटा लहर थियो त्यो है, अनि छुवाईबाट पनि निको हुने, रुमालबाट पनि होइन, अनि त्यही तरिकाले प्रभुले काम अहिले चाहिँ गर्न नहुनु पनि सक्छ, तर पनि हामीलाई चाहिँ के दिएको छन् भने आधुनिक औषधि दिएको छ, वैज्ञानिक उपचारहरू दिएको छ, त्यसलाई इन्कार पनि गर्नु भएन नि त होइन, त्यो किनकि वैज्ञानिकद्वारा उपचार आधुनिक विधिहरूबाट होइन औषधिहरूबाट उपचार हुनु भनेको त्यो पनि परमेश्वरको एउटा आशिष नै हो, तर कति सम्प्रदायले चाहिँ फेरि औषधि पनि खानु हुँदैन भनेर त्यस्तो खालको अपवाह फैलाइरहेको छ। अनि त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै कुन प्रकारले विश्लेषण गर्नुपर्छ भन्दा चाहिँ एउटा सन्तुलित प्रकारले विश्लेषण गर्नुपर्छ।
2: हाम्रो श्रोताले अहिले भर्खर सोध्नु भएको के चङ्गाई हुन्छ त भन्ने प्रश्नको ठ्याक्कै उत्तर भन्नुपर्दा के भन्नुहुन्छ?
1: चङ्गाई हुन्छ तर परमेश्वरको इच्छा अनुरूप हुन्छ, परमेश्वरलाई चाहिँ हामीले चलाउने होइन, परमेश्वरले चाहिँ खुसी भएर उहाँले चाहिँ निको बनाउनुहुन्छ, हाम्रो प्रार्थनामा चाहिँ निको बनाउने हो क्या, हाम्रो आफैले हामीले चङ्गाई गर्ने होइन, हाम्रो प्रार्थना चाहिँ प्रभुले सुन्नुहुन्छ र निको पनि बनाउनुहुन्छ।
2: भनेपछि रोग चङ्गाईको लागि म बिरामी निको हुन्छु भनेर चर्चमा मण्डलीहरूमा आउने त्यस्ता व्यक्तिहरूले चाहिँ के कुरा बुझ्नुपर्छ यो आजको प्रश्नहरूबाट?
1: अब त्यो चाहिँ हाम्रो मुख्य उद्देश्य चाहिँ चङ्गाईको लागि मात्रै होइन, हाम्रो चाहिँ शारीरिक चङ्गाई भन्दा पनि आत्मिक चङ्गाई चाहिँ महत्वपूर्ण छ। अनि त्यसले गर्दाखेरि चाहिँ मण्डलीमा एउटा आश्वासन लिएर आउँछ ठिक छ, तर पनि त्योभन्दा महत्वपूर्ण कुरा चाहिँ हाम्रो मुक्ति र उद्धार अनन्त जीवन छ। अनि परमेश्वरले फेरि यो भन्दै गर्दाखेरि कुनै पनि आश्चर्य तरिकाले निको बनाउन सक्नुहुन्न पनि होइन, उहाँले निको बनाउनु पनि सक्नुहुन्छ। तर अर्को तर्फ हेऱ्यौँ भने चाहिँ हाम्रोतिर आधुनिक प्रविधिको अघि मैले भने दबाई औषधि उपचार पनि प्रस्तुत छन्, त्यो पनि परमेश्वरकै अनुग्रहबाट आएका हुन्।
0: त्यही त यो पछिल्लो समय कतिपय अलिकति अवैज्ञानिक कुरा गर्यो विश्वासीहरूले अथवा इसाई कजनहरूले भनेर त्यस्तो खालको आक्षेपहरू लागेको छ। यो औषधिहरू त्यसै गरी मेडिसिनहरू नखानु पनि भनेर भनेको पनि पाउँछौँ हामीले कुनै कुनै व्यक्तिहरूले, त्यो चाहिँ गलत हो भन्नुहुन्छ यहाँले चाहिँ?
1: हो, एकदमै गलत हो, किनभने बाइबलमा चाहिँ औषधिको बारेमा प्रशस्त भनेका कुरा छ, होइन? पावलले पनि भनेको छ तिमीलाई पेटको लागि होइन घरिघरि समस्या आउँदाखेरि चाहिँ तिमीले औषधिको रूपमा अलिअलि दाखमत पिउने सल्लाह दिएको पनि कुरा पाउँछौ, होइन? त्यसपछि लुकालाई पनि प्रिय डाक्टर भनेर सम्बोधन गरिएको छ कलसीको 4:14, होइन? अनि परमेश्वरले सिधै हुने आश्चर्यजनक तरिकाहरू र उहाँका प्राकृतिक वा वैज्ञानिक किसिमको निको पार्ने माध्यमहरू लाई हामीले एकदमै अलग गरी चाहिँ छुट्याउनु हुँदैन, है? दुई राजाको 20:5-7 पनि हामीले अनि ती कुराहरू हामी पाउँछौ, है? अनि औषधिका कुराहरू पाउँछौ। अब अनि निष्कर्षमा भन्नु पर्दाखेरि चाहिँ प्रार्थना र औषधि दुवै प्रयोग गर्नुपर्छ, र यी दुवै मध्ये उहाँले जसरी निको पारे तापनि त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुपर्छ। परमेश्वरको प्रेम सबभन्दा ठूलो कुरा हो, होइन? परमेश्वरको प्रेम, अगाप्य प्रेम छ सबभन्दा ठूलो कुरा। अनि यी सबै कुरा जस्तो आश्चर्यकर्मा निको बनाउने कुराहरू, यी सबै आरोग्यता, यी सबै कुराद्वारा चाहिँ परमेश्वरको आशय मानिसहरूप्रति चाहिँ के हो भन्दै उहाँको प्रेम देखाउनु भएको महत्वपूर्ण कुरा चाहिँ यो हो, होइन? परमेश्वरले हाम्रो आत्मा मात्र होइन तर शरीर हाम्रो मन पनि उहाँले स्वस्थ भएको हेर्न चाहनुहुन्छ, होइन? हाम्रो रोग र कमजोरीहरू निको पार्नु, भूत आत्माको बन्धनबाट छुटकारा दिनु, अनि परमेश्वर सबै कुरामा यो गर्न चाहिँ तयार हुनुहुन्छ। त्यसले गर्दा अनि 3 योहन्नाको 2 पदमा हामीले हेर्छौँ कि के भन्नुहुन्छ भने, अनि सबै कुरामा तिम्रो भलो होस् र तिम्रो स्वास्थ्य ठिक रहोस् भन्ने परमेश्वरको इच्छा छ। त्यसैले गर्दाखेरि हामीले जुनै तर्फबाट हामीलाई परमेश्वरले निको बनाउनु भयो, निको बनाउनु भएन भने पनि हामी धन्यवादी हुनुपर्छ।
0: पक्कै पनि यो हाम्रो बातचितबाट र तपाईँले दिनुभएको यो बाइबलबाटै नै दिनुभएको यो उत्तरले हाम्रो श्रोताले पक्कै पनि यी कुराहरू बुझ्नुभयो होला। र हामी हाम्रो श्रोताले जसले पठाउनु भएको छ यो प्रश्न, कृपया तपाईँले बुझ्नुभयो भएन अथवा तपाईँलाई के लाग्छ, तपाईँका केही धारणा अथवा प्रश्नहरू अझै पनि कौतूहलता छन् भने यो विषयमा तपाईँले हामीलाई पछि पनि पठाउन सक्नुहुन्छ।

हुन्छ। आजको कार्यक्रम जीवनको वचनमा हामीले एकदमै महत्वपूर्ण कुराको बारेमा छलफल गर्यौं र यो प्रश्न विभिन्न नेपाल लगायत विभिन्न ठाउँका मण्डलीहरूले गर्ने क्वेशन हो, जिज्ञासा हो र यो अन्यलको हामीले चिर्ने प्रयास गरेका छौं। अवश्य पनि यहाँहरूले धेरै कुराहरू बुझ्नुभयो होला। आदरणीय श्रोता, यिनै प्रस्तुतिसँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। अब भने हामी यहाँहरूबाट छुट्नुपर्ने हुन्छ। छुट्नुभन्दा पहिले यदि यहाँसँग यस्तै कुनै जिज्ञासा तथा प्रश्नहरू छन् भने हामीलाई पठाउनुहोला। हामीलाई तपाईँले पठाउनको लागि फोन तथा इमेल मार्फत आफ्ना जिज्ञासा तथा प्रश्न टिपाउन सक्नुहुनेछ, जसको लागि मोबाइल नम्बर 9851035016 र 9851568664 र हाम्रो इमेल ठेगाना www.radio.kras55@gmail.com मा प्रश्न पठाउन सक्नुहुनेछ। हामीलाई तपाईँको प्रश्न तथा जिज्ञासाको अपेक्षा रहनेछ। आज हामीसँग तपाईँका जिज्ञासाको उत्तर दिने क्रममा हुनुहुन्थ्यो पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा एनटीसी र एबिनेजर बाइबल कलेजका प्रोफेसर सुमन राई। हामीले उहाँसँग रहेर तपाईँका जिज्ञासाको उत्तर दिने प्रयास गर्यौं। हवस् त श्रोता, आजको लागि कार्यक्रमबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। कार्यक्रमलाई तपाईँले नियमित सुनेर प्रतिक्रिया दिँदै गर्नुहोला। जय मसीह। नमस्कार।

0: लागि नैतिक र निष्ठालाई इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री शाहको भनाई, प्रहरीबाट शुरूआत गर्नुपर्ने,
1: जिम्मेवारी प्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो, प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
0: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई, गृहमन्त्री गुरूङ बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान, प्रस्तावित राजदूत विरूद्धको उजुरी संसदीय समितिमा,
2: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साट फेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुर्यायो। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातीको लागि सवारी आवागमन रोक,
3: आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 दुईचोटि रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: र पाकिस्तानले श्रीलंकालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृंखला जितेको छ।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सहकारी ठगेर मिटर ब्याजको विरूद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सहकारी ठगेर मिटर ब्याजमा राजनैतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ। प्रचलित कानून अनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कार्यवाही गर्न अप्ठ्यारो परिरहेको छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारी प्रति जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
1: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गर्नु गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदत गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
5: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 को सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
6: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानूनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसैमा आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
5: विश्वभर गरिबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग भोगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्त लिस विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 जनाबाट प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढ़ाएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।
2: बुदा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री ज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
5: त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भएकाले आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मरमत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मरमतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातीको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएललाई जानकारी दिनुभयो।
7: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले चाहिँ बाटो मरमतको लागि अस्ति गाडी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मरमतको काम गरी गरिराखेका थियौँ र अब गाडी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू राममा भएका सवारी साधनहरू सबै क्रस गरायौँ र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायतका इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
5: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढ़ीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग संचालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढ़ाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै 3 खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मदतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढ़ाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
0: बाढ़ी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैँ सतर्कता अपनाउनु पर्ने,
8: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढ़ी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यका लागि अपनाउनु पर्ने सावधानी, चिकित्सा मनोविद संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
10: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
9: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
10: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
9: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
11: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
12: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
11: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
13: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
14: पशु स्वास्थ्य। भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
13: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
16: तपाई गोर्खा बुढी गण्डकी बाढीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र।
17: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय तह समस्यासम्म गर्न सकिन्छ। अहिले उद्धार पछिको राहत हो यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटिरहेको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेको छ, अहिले नै भइरहेको छ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार संघबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरुघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
16: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्ते बाढ़ी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढ़ी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
8: बाढ़ीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढ़ीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो SMS, एक नम्बर SMS पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
16: बाढ़ी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढ़ी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरूघाटमा बेलीब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको थियो। नेपाली सेनाले बेलीब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानी।
18: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रातभरि अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
0: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
19: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रू 5,700 मा
20: साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
21: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसंग। भोटेकोशी बाढ़ी आएको झण्डै दुई महिना पुग्न लागेको छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
2: अहिले बाढ़ी पीड़ित भएको ठाउँमा धेरै जस्तो पालिकामा एक एकजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिल्यै यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने, सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखे अवस्था हो। अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भन्दा त्यहाँ 35-36 जना चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्न, त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसम हुनुहुन्छ, कोही नुवाकोट हुनुहुन्छ, कोही राडिङ हुनुहुन्छ। अब यो बेला चाहिँ त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि, अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै संघ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति अलिक प्र एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट, साइकायाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकायाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलरसँग अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस्, त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो, एम्बुलेन्स बोलाउनुहोस् भनेर। अब हामीले जाँदाखेरि जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त।
3: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
2: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिए हुन्छ कुन पालिकामा जाने भने हुन्छ। त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिएको छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सदर गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले, अनि त्यसरी पठाउनुहुन्छ। अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन, सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ। त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि, तपाईँको गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै, रिलिफ बाँड्न जाने त्यतिकै भिड छ, अनि यो मनोपरामर्श गर्ने भिड छ भनेपछि सो अब अहिले मान्छे एकदम इरिटेट हुन्छ नि त।
3: भोटेकोशी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
2: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्नो भन्ने चिज गुमाएको छन् त्यो मैले भने नि, अहिले त सबले सामान दिएका छन्, के दिएका छन् मान्छेले भेटिरहेका छन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ। त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि, यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ, त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने, छलफल गर्ने, उनीहरूको कुराहरू सुनिदिने, अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन त, कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो, अब डिजास्टरले बिगारिसकेका चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जान क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्पमा पनि उठेर आएको हो, कोभिडमा पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लडमा पनि उठेका छौँ नि त। त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबै त गए म मात्र किन बाँच्ने भन्ने हुन्छ कि।
3: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
2: होइन अब आत्महत्याकै सोचाइ आइसके अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ, मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन। अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालिममा त्यसरी सिकाइए हुँदैन, यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि। त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्य कर्मी अस्पतालमा त्यहाँ लैजाने हो, त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो, त्यहाँ लगाएर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने, परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन।
3: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुई पटक तीन पटक चार पटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ?
2: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन, तपाईँसँग कुरा गरेपछि मलाई कम भाषा भन्छ उसले, कम भाषा तर यो भने चाहिँ तपाईँलाई थाहै हुँदैन, कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ, त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर म पनि भेट्छु, उहाँलाई नै भेट्नुपर्छ, किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है, हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ।
3: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन?
2: कम गर्न सक्छ। कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि, त्यो मुभमेन्ट टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात रह्यो अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
1: प्रहरीका साथै सबैले पेशागत सफलतामा नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा पनि बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ। गृहमन्त्री सुदन गुरूङ बिम्स्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नु भएको छ। त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ। र पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै तीन खेलको श्रृंखला जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असोज 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। वडा अध्यक्ष निरबहादुर तामाङ सुमन, चौतारा सागाचोगडी नगरपालिका, वडा नम्बर 10, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनी, आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष रामप्रसाद गौतम, चौतारा सागाचो गोडिन नगरपालिका, वडा नम्बर 13, परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमंगको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष टेक बहादुर तामाङ, चौतारा सागा, चोगडी नगरपालिका, वडा नम्बर 3, परिवार सिन्धुपा।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमाबुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख गंगबहादुर तामाङ तथा उपप्रमुख सरू तामाङ बलिफी गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: सरल सहयात्री पौडेल, आर्थिक मन्त्री, बागमती प्रदेश सरकार।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वडा अध्यक्ष शिव श्रेष्ठ, चौतारा सागाचोगढी नगरपालिका, वडा नम्बर 5, परिवार सिन्धुपाल्चोक।

नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रमुख टासी लामा तथा उपप्रमुख सुनिता अधिकारी पाँच पोखरी थाङपल गाउँपालिका परिवार सिन्धुपाल्चोक।

0: नेपालीहरूको महान चाड बडा दशैं, उज्यालो र उमङ्गको पर्व तिहार तथा आस्था र श्रद्धाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा तथा इष्ट मित्रहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गाउँपालिका प्रमुख रेशम स्याङ्बो तथा उपप्रमुख हिमाल कुमार श्रेष्ठ, जुगल गाउँपालिका परिवार

0: Elambu FM 89.6 MHz.
1: So now, let the battle!

0: के भए
1: सुशील तपाईँले सम्झिँदैन
2: कति बजेर
1: बजेर बस्नु।

बसंत को माया लुहावा चलदा, 16-17 को उमेर मा जोबन को लहर चलदा, कसे कसे ले तीतो मीठो याधरु त दिएकै होनन् होइन? हो ती याधरु नै हुन् कुसुमे रुमान छादायो।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्ब एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 27 गते मंगलबार, आश्विन शुक्ल त्रयोदशी तिथि, इस्वी सन् 2026 अक्टोबर 13 तारीख, नेपाल सम्बत 1146। आज प्राकृतिक विपत्ति न्यूनीकरण दिवस पनि। आज बिहान सूर्योदय 6:03 समयमा हुँदैछ भने सूर्यअस्त भने साँझ ठिक 5:37 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। रसुवाबाड़ीमा 250 शवको डीएनए आफन्तसँग मिल्ने प्रारम्भिक संकेत। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट 321 जनाको उद्धार। 6.17 टन राहत ढुवानी हुँदै। नेपाली कांग्रेसको केन्द्रीय सदस्य उम्मेद्वार खड्कालाई थुनमुक्त गर्न अदालतको आदेश। नेकपा एमालेका नवनिर्वाचित 13 केन्द्रीय सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ। अब राजधानीमा सवारी साधन उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने। पूर्वी अफ्रिकी देश जिबुटी तटमा आप्रवासी सवार डुंगा दुर्घटनामा मृतकको संख्या 139 जना पुग्यो। र दोस्रो सेती देवी कपको सेमी फाइनल समीकरण पूरा। उपाधिका लागि आज 4 टोली भिड्दै। साझा खबरको शुरूमा स्थानीय खबर। रसुवाबाड़ीमा ज्यान गुमाएका मध्ये करिब 250 जनाको डीएनए प्रारम्भिक रूपमा आफन्तसँग मिल्ने संकेत देखिएको छ। उनीहरूको पहिचान यकिन गर्न र शव हस्तान्तरणको प्रक्रिया अगाडि बढ़ाउन थप जाँच भइरहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाको अनुसार नेपाल प्रहरी र प्रयोगशालामा गरिएका परीक्षणको एकीकृत तथ्याङ्क अनुसार करिब 250 जनाको डीएनए मिल्ने प्रारम्भिक संकेत देखिएको हो। सफ्टवेयरबाट स्क्रीनिङ गर्दा करिब 250 जनाको डीएनए मिल्ने देखिएको छ, तर एउटै व्यक्तिको हड्डीका 2-3 टुक्रा फरक फरक ठाउँमा भेटिए परीक्षण भएको हुन सक्नेछ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा परि 5,000 भन्दा बढ़ी बेपत्ता भएका छन्। पछिल्लो तथ्याङ्क अनुसार 1,457 जनाको शव फेला परेको छ। ती मध्येमा 112 मात्रै सनाखत गई आफन्तलाई बुझाएको छ। पहिचान हुन नसकेका 1,345 शव भने जमिन मुनि गाडिएका छन्। थापाको अनुसार प्रारम्भिक रूपमा मिलेको देखिएको नमूनाको विस्तृत परीक्षण र अभिलेख भिडाउने भिडियो र भिडाउने काम पनि भइरहेको छ। त्यसका लागि आफन्तले हराएको व्यक्तिको बारेमा दिएको विवरण, डीएनए परीक्षणका लागि आफन्तले उपलब्ध गराएको रगतको नमूना र शवको पोस्टमार्टम गर्दा फोरेन्सिक चिकित्सकले उल्लेख गरिएका विवरण एक अर्कासँग मिल्नुपर्ने बताएको छ। अहिलेसम्म पहिलो तहका नातेदार अर्थात बुबा छोरा आमा छोरी वा आमा छोरा बीचको सम्बन्धका आधारमा डीएनए मिलाउने काम गरिरहेको छ। पाँच पोखरी थाङपाल गाउँपालिका स्थित थाङपाल धाप साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेशन तथा 8 साधारण सभाले बाबुराम पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ। साधारण सभाका अवसरमा सहकारीले आफ्ना शेयर सदस्यहरूलाई 10,40,560 रूपियाँ लाभांश वितरण गरिएको छ। गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न सभामा अधिकारीको आर्थिक अवस्था, संस्थागत प्रगति र आगामी कार्य योजनाका बारेमा छलफल गरिएको थियो। कार्यक्रममा अध्यक्ष लामाले सहकारीले ग्रामीण अर्थतन्त्रको विकास, रोजगारी सृजना र नागरिकको आर्थिक अवस्थाको सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताएको छ। उपाध्यक्ष अधिकारीले महिला र ग्रामीण समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन अधिकारी र सहकारीको भूमिका महत्वपूर्ण रहेको पनि धारणा व्यक्त गरिएको थियो। जिल्ला सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाई सुशासन, पारदर्शिता र आर्थिक सुशासनलाई प्राथमिकतामा दिनुपर्ने समेत बताएको छ। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल र सहकारी शाखाका प्रमुख ध्रुव लामिछानेले पनि सहकारीलाई व्यवस्थित, पारदर्शी र सदस्यप्रति जवाबदेही बनाउनुपर्नेमा जोड़ दिनुभएको थियो। सहकारीको अनुसार हाल उक्त संस्थामा 758 जना स्वीय सदस्य